0: चलनमा ल्याउने काम अगाडि बढेको छ। कालीगण्डकी करिडोर अन्तर्गत नवलपरासी पूर्वको बौद्धिकाली गाउँपालिका तीन जन्ती पहिरो क्षेत्र र बागलुङको बेलबगर क्षेत्रमा सड़क खुलाएर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको समेत सड़क विभागले जनाएको हो।
1: कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि मतदान आज बिहानबाट शुरू हुने भएको छ। हिजो मतदान गर्ने तालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएका कारण आजको लागि सारिएको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान 7 बजेदेखि अपरान्ह 3 बजेसम्म मतदान हुनेछ। यसअघि हिजो बिहान 7 बजेदेखि मतदान हुने भनिएको थियो। मतपत्र छपाईमा भएको ढिलाइले 10 बजे त्यसपछि 1 बजे र त्यसपछि 2 बजेबाट मतदान हुने भनिएको थियो। अपरान्ह 4 बजे मात्र मतपत्र छपाई भएर आएको थियो। साँझ मतदान शुरू गर्दा सुरक्षा लगायतका चुनौती हुने देखिएपछि आज बिहानका लागि मतदान सारिएको हो। कांग्रेसले यसपटक विधान संशोधन गरेर ठूलो केन्द्रीय समितिको व्यवस्था गरेको छ। उम्मेद्वारको सूची पनि ठूलो भएका कारण मतपत्र छपाईमा ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ। मतदान ढिलाइ हुनुमा राजनैतिक व्यवस्थापन गर्न जोड़िएका नेताहरूका लागि सहज बनाउन गरिएको सभापति गगन थापाले बताउनु भएको छ। यसैबीच पूर्व प्रधानमन्त्री मातहतमा पूर्व राष्ट्रपति आउनु भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पदीय जिम्मेवारी सहित एमालेको पार्टी राजनीतिमा प्रवेश गर्नुभएको छ। उहाँले हिजो एमाले वरिष्ठ नेताको शपथ लिनुभएको हो। मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा करिब 7 वर्ष बहाल हुनुभएको भण्डारीले वरियतामा एमालेको पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पछिको वरियता रोज्नु भएको हो। दलको आबद्धता त्यागेर राष्ट्रपति उपराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन पाउने या नपाउने भन्ने बारेमा विवाद भइरहेको छ। तर यो नैतिक विषय भएकाले दलीय राजनीतिमा सक्रिय हुनु हुँदैन भन्ने मत व्यापक देखिन्छ। पहिले राष्ट्रपतिका रूपमा गरेका निर्णय विवादमा आउन सक्ने विश्लेषकहरू बताउँछन्। यसअघि पनि भण्डारीकै कार्यकालमा उपराष्ट्रपति भएका नन्दबहादुर पुन नेकपाको राजनीतिमा सक्रिय हुँदा पनि यही विषय उठेको थियो।
0: यसैबीच नेकपा एमालेको थाई कमिटी बैठक आज पनि बस्दैछ। हिजोको बैठकमा 4 वटा एजेण्डामा छलफल भएको थियो। हिजोको बैठकमा वरिष्ठ नेता विद्या भण्डारीलाई शपथ ग्रहण गराइएको थियो भने आज अन्य एजेण्डामाथि छलफल हुने नेताहरूले बताएका छन्। दशैंको अग्रिम टिकट खुल्न अघि नै काठमाडौँको नयाँ बस पार्कमा यात्रुको लाइन लागेको छ। सरकारले दशैंमा घर जानका लागि आजदेखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो। यातायात व्यवस्था विभाग नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदूरहरूबीच यही असोज 20 गते विभागमा बसेको बैठकले असोज 23 अर्थात आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। केही जिल्लाका यात्रु भने हिजो रातिदेखि नै टिकट लिनका लागि लाइनमा बसेका छन्। नयाँ बस पार्क सञ्चालनमा आएसँगै लोसे बहुउद्देश्यीय प्रणालीका महाप्रबन्धक पंकज मल्लले हिजो रातिदेखि नै टिकट लिनका लागि यात्रुहरू लाइनमा बसेको जानकारी दिनुभएको छ। आजदेखि अग्रिम टिकट खुला हुनेछ। यता चाडपर्वको समयमा हवाई टिकटको भाड़ा बढ़ेको गुनासो आएपछि सरकारले आन्तरिक हवाई भाड़ा घटाउन पहल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको सक्रियतापछि आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत अधिक भाड़ा दर भन्दा कम टिकट बिक्री गर्न सहमत भएका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो आन्तरिक उडान गर्ने वायु सेवा कम्पनीका संचालक तथा प्रतिनिधिसँग गरेको छलफलमा यात्रुलाई सहज हुने गरी स्वीकृत दर भन्दा सस्तोमा टिकट उपलब्ध गराउने सहमति समेत जुटेको हो। प्राधिकरणका प्रवक्ता विक्रम राम गौतमले चाडपर्व नजिकै गर्दा हवाई टिकटको माग बढ़ेसँगै केही गन्तव्यमा भाड़ा महँगीको गुनासो यात्रुबाट आएपछि हवाई भाड़ाका विषयमा छलफल भएको बताउनु भएको छ।
1: चालू आर्थिक वर्षको बजेट सम्बन्धी सर्वोच्चमा परेको रिटुङ्गोमा लागि मात्रै सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने भएको छ। आर्थिक वर्ष 2082/84 बजेट 83/84 बजेट ल्याउने अन्तिम तयारीमा रहेको बेलामा सर्वोच्चले कारण देखाओ आदेश जारी गरेको थियो। सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट नयाँ बजेटको बचाव गर्दै सर्वोच्चमा मुद्दा लड्नुपर्ने भएपछि सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पदबाट राजीनामा दिनुभएको छ। उहाँले बुझाएको राजीनामा प्रदेश प्रमुख नजीर मियाले स्वीकृत समेत गरिसक्नु भएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको छ।

0: झा खबरमा संरक्षणको नाममा बाँदर आतंकले किसानलाई शास्ति,
1: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको, यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए।
2: कर्णालीमा वर्षौं पुरानो आयोजना अल्पत्र, साग फर्काउने अभियानमा मध्य प्रदेश लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
6: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाइ मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
6: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा बिचौलिया भट्ट विरूद्ध छैठौं मुद्दा शीर्षकको खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। विगतमा सत्ता चलाउनेसम्म शक्तिशाली पहुँच बनाएका बिचौलिया दीपक भट्ट विरूद्ध छैठौं मुद्दा दायर भएको छ। 5 मुद्दा अदालतमा विचाराधीन रही हाल हिरासतमा रहेका भट्टसहित बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा लगायतका 18 विरूद्ध हिजो सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। याइजी दाहालले आचरण विपरीत गतिविधि गरेको निष्कर्ष बर्खास्तीसम्मको सिफारिश शीर्षकमा नवराज मैनालीले लेख्नुभएको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा जलवायु जन्य विपदको चपेटामा औद्योगिक क्षेत्र शीर्षकको एम बमले लेख्नुभएको खबर प्रकाशित छ। बाढ़ी पहिरोले आपूर्ति श्रृंखलाको उत्पादनदेखि वितरणसम्म प्रभावित भएको छ। क्षतिले आर्थिक वृद्धिमै असर पुग्ने विज्ञहरूले बताइरहेका छन्। त्यस्तै भित्रपृष्ठमा कोरला नाका सोमबारदेखि केन्द्रीय सड़क सञ्जालमा जोड़िँदै शीर्षकको अर्को खबर प्रकाशित छ भने दशैंभर जुनसुकै ब्राण्डका खाली सिलिण्डर साटेर ग्यास पाइने शीर्षकको अर्को खबर छ। सरकारी निकायको समन्वयमा उद्योगीले काठमाडौँमा उपलब्ध जुनसुकै ब्राण्डका खाली सिलिण्डर साटेर उपभोक्तालाई ग्यास दिने भएका छन्। भारतबाट नियमित आयात भइरहेको र राजमार्गमा पनि कुनै अवरोध नभएको अवस्थामा उपत्यकामा ग्यास आपूर्ति सहज हुन नसकेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा एकीकृत बिक्री केन्द्र मार्फत उपभोक्ताले जुनसुकै ब्राण्डको सिलिण्डर साटेर पनि पाउने भएका छन्। मन्त्रालयका अनुसार आयल निगम र उपत्यकाका तीनवटै जिल्लामा प्रशासन कार्यालयको समन्वयमा ग्यासको एकीकृत बिक्री केन्द्र राख्न निश्चित ठाउँ तोकिनेछन् र एक जिल्लामा तीन भन्दा बढ़ी बिक्री केन्द्र राख्ने समेत मन्त्रालयले जनाएको छ। गोर्खापत्रको पहिलो पृष्ठमा भोटेकोशी बारी आईपीयूको आकस्मिक प्रस्ताव शीर्षकको खबर प्रकाशित छ। रसुवाको भोटेकोशी बारी अन्तर्गत व्यवस्थापकीय संघको आकस्मिक विषय बनेको छ। हिमालय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको उक्त विषय छलफलका लागि नेपालले गरेको प्रस्तावलाई आईपीयूका सदस्य राष्ट्रका प्रतिनिधिको दुई तिहाई मत प्राप्त भएको खबरमा उल्लेख छ। नतिजा सुधारको संकल्प शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर प्रकाशित छ भने भित्रपृष्ठमा रसुवा बारीबाट भएको क्षतिको एकीकृत प्रतिवेदन पेश शीर्षकको खबर छ। त्यस्तै विपन्नको उपचार गर्न अस्पतालसँग सम्झौता शीर्षकमा अर्को खबर प्रकाशित छ। बागमती प्रदेश सरकारले विपन्न नागरिकको उपचारमा सहुलियत उपलब्ध गराउन चितवनसहित काठमाडौँ उपत्यकाका 17 अस्पतालसँग सम्झौता समेत गरेको छ। त्यस्तै स्कब टाइफस नियन्त्रण गर्न प्रदेश तथा स्थानीयसँग समन्वय शीर्षकको खबर पनि प्रकाशित छ। देशका 74 जिल्लामा स्कब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी तथा जनचेतनामूलक गतिविधिलाई तीव्र दिने भएको छ।
2: यसैबीच नागरिक दैनिकको पहिलो पृष्ठमा कर्णालीमा वर्षौं पुराना योजना अल्पत्र शीर्षकमा गोविन्द केसीले लेख्नु भएको छ। कर्णालीका 8 जिल्लामा सड़क तथा पुल गरी 19 योजना निर्माण ठेक्का सम्झौता भएको वर्षौं बित्दा पनि अझै अधूरा रहेका छ। वर्षौं अघि ठेक्का गरेका योजना मध्ये केहीको त कामै शुरू हुन सकेको छैन। त्यस्तै गरी मध्य प्रदेशमा साग फर्काउने अभियानमा मधेसी दलहरू मदन ठाकुरले लेख्नु भएको छ। मध्य प्रदेशमा मधेस केन्द्रित राजनैतिक दलहरूको प्रभाव र जनविश्वास खस्किँदै गएपछि युवाको नेतृत्वमा नयाँ राजनैतिक अभियान शुरू गरेका छन्। मधेस थारूवाड तथा उत्पीड़ित समुदायका राजनैतिक मुद्दालाई एकीकृत गर्दै नयाँ राजनैतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित हुंकार अभियान अर्थात थारूवाड मधेस जोड़ने अभियान गठन गरिएको हो। नागरिक दैनिकमै दीपक भट्टसहित 20 विरूद्ध मुद्दा अर्को मुद्दा शीर्षकमा खबर लेखिएको छ। हिमालयन इन्स्योरेन्स कम्पनीको रकम अपचलन गरी सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा विवादित व्यवसायी दीपक भट्टसहित 20 विरूद्ध मुद्दा दायर भएको छ। हिमालयन इन्स्योरेन्स कम्पनीले एलेट इन्स्योरेन्स ब्रोकर कम्पनीलाई व्यवसाय दिएको भनी झुटो विवरणका आधारमा रकम भुक्तानी गरेको खुलासा पनि भएको छ। नागरिक दैनिकको भित्री पृष्ठमा ईश्वर सुवेदीले नेपाली राजधानी पछाडिबाट सातौंमा विधेयकले विश्वास जोगाउला भन्ने शीर्षकमा खबर लेख्नु भएको छ। यसैबीच कारोबार दैनिकमा बिजुलीको बिल अनलाइनबाट तिर्नेको संख्या 27% मात्र भन्ने खबर पहिलो पृष्ठमा छ। नेपाल विद्युत कारोबारको संख्या र आकार बढ़दै गएको छ। हरेक वर्ष जसो अनलाइन अर्थात

0: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आर्थिक विकास, औद्योगिक विस्तार र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी तथा सदस्यसँग राष्ट्रपतिले शीतल निवासमा यो कुरा बताउनु भएको हो। कारोबार दैनिकमा खबर छ। त्यस्तै गरी बाढ़ी पहिरोको प्रभाव दशैं बजारमा प्रभाव पर्ने देखिएको छ। अस्मिता भेलवासेले कारोबार दैनिकमा लेख्नु भएको छ, भदौर असोजमा आएको बाढ़ी पहिरोका कारण यस पटकको चाडपर्वमा चाहिने सामानहरूमा मूल्य वृद्धि हुने देखिएको छ। चीन र नेपालको नाकाहरूमा देखिएको समस्याका कारण यो समस्या आएको हो। कालीगण्डकी नदी र यसले पनि कोरला नाकामा पारेको प्रभावले केही समस्या देखिएको छ। बजारमा अहिले अधिकांश लत्ता कपड़ा, जुत्ता लगायतका दशैंका लागि किनमेल गर्नुपर्ने सामानहरू महँगिँदै गएको समस्या रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। प्रशान्त महासागरको समुद्री तहको तापक्रम असामान्य रूपमा बढ़ेसँगै एलनिनो तीव्र गतिमा अगाडि बढ़ने चेतावनी संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले जनाएको छ। यस पटकको एलनिनो सन् 1950 यताकै सबैभन्दा शक्तिशाली मध्ये एक हुन सक्ने समेत चेतावनी जारी गरिएको छ। डब्ल्यूएमओका अनुसार मध्य तथा पूर्वी मध्य रेखाई प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम जूनमा औसतभन्दा 1.6 डिग्री सेल्सियस बढ़ी रहेकोमा अगस्तमा 2.5 डिग्री सेल्सियस पुगेको थियो। युक्रेनको युद्धग्रस्त शहरमा दुईवटा बसमा आक्रमण हुँदा 33 जनाको मृत्यु भएको छ। उद्धार अधिकारीहरूका अनुसार आक्रमणमा परि अन्य 18 जना घाइते भएका छन्। सो क्षेत्रमा सर्वसाधारणको ज्यान लिने गरी भएको यात्रुवाहक बसलाई निशाना बनाइएको विषयमा विरोध समेत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुन सक्ने भन्दै अमेरिकी दूतावासले आफ्नो नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। दूतावासले स्थानीय अधिकारीको निर्देशन पालना गर्न तथा सुरक्षा अवस्थाबारे विश्वसनीय सूचनामा ध्यान दिन समेत आग्रह गरेको हो।
0: साझा खबरमा अब खेल खबर। नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थानमा खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज अध्यावधिक गरेको वरियता अनुसार नेपाल एक स्थान खस्किएर 178 स्थानमा पुगेको छ। दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत भने 138 स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको आगामी बोर्ड बैठक नेपालमा गर्ने तयारी भएको छ। नेपाल क्रिकेट संघ क्यानका उपाध्यक्ष रोशन सिंहले 2026 दौरानमा आईसीसीको बोर्ड बैठक नेपालमा गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ। यसैबीच अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेमङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डे विरूद्ध ठगी र खेलमा मिलोमाथो सम्बन्धी मुद्दा दायर भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानका आधारमा जिल्ला अदालत ललितपुरमा हिजो मुद्दा दायर भएको हो। चारमध्ये जोशी र पाण्डे पक्राउ परिसकेका छन् भने अध्यक्ष नेमङ र राई भने फरार छन्।
1: बाँदर व्यवस्थापनमा नीति आवश्यक चुनौती र प्रभावकारिताको पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
3: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
2: ओहो, तिमी त घरको खाने भएछौ नि।
4: के को सरसल्लाह हो दुईजनाको?
3: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
4: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
2: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
4: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
5: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र

आपसी आई एन प्याज तो फिर ताल लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब बाँदर व्यवस्थापनको कुरा. पछिल्लो समय बाँदर व्यवस्थापन हुन नसक्दा किसानहरूले लगाएका बाली नालीमा क्षति पुर्याउँदै बाँदरले आतंक मचाइरहेका छन्. संरक्षणका नाममा बाँदर, दुम्सी र बदेलहरू शिकार गर्न नदिँदा व्यवस्थापनमा समस्या भएको हो. यसै विषयमा आज हामीले बाँदर विज्ञ तथा प्राणी शास्त्री डाक्टर मुकेश कुमार चालिससँग कुराकानी गरेका छौं.
4: हिजो कृषि प्रणालीमै सबैजना आश्रित भएको हुनाले गाउँ घरमै मानिसहरू रहन्थे र त्यसको लागि सुरक्षाको व्यवस्था पनि थियो. युवा वयस्कहरू सबै गाउँमा हुन्थे. अहिले युवा वयस्कहरू धेरै कमाउने नाममा शहर बजार अथवा विदेशतिर लागेपछि गाउँ घरमा नसक्ने अबोध बालबालिकाहरू अथवा बुढाबुढी मानिसहरू रहने. ती खेती प्रणाली विस्तारै संकुचन हुँदै गयो र गाउँको वरिपरि मात्रै बाँकी रह्यो. अब गाउँको वरिपरि बाँकी रहँदाखेरि पिँढीमा बसेर आँगनमा बसेर पनि बुढाबुढी केटाकेटीले बाँदर आएको देख्ने भए
5: र संख्या बढेर हो कि अलिकति बढी बाँदरको संख्या बढ्यो कि
4: हो. पछिल्लो खेप फेरि के भयो भन्नुहोला भने संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए. गैंडा हात्तीलाई आरक्षण गर्न खोजेको हो होइन, मृगहरूका विशेष जातिहरूलाई. तर सबैले आरक्षणको एकहोरो भयो.
5: हिजोको दिनमा बाँदरको छालादेखि बाँदरका मासुहरू औषधिको रूपमा प्रयोग हुन्थ्यो. स्यालका मासुहरू होइन, जिउ दुख्यो भने त्यो खानु भन्ने कुराहरू, कतिपय त्यसैबाट मादल बनाउनेदेखि लिएर के अरे विभिन्न कुराहरू बनाउने, अब ती सबै रोकिए. अहिले
4: ती सबै रोकिए. एउटा बाहिरी हावा के चल्यो भने कसैलाई छुनै हुँदैन, जनावर छुनै हुँदैन. त्यसले गर्दाखेरि पनि कतिपय गलत खालका अथवा हामीलाई मानिसको र प्रकृतिको दुइटैको हितमा काम नलाग्ने जनावर पनि बढे.
5: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन, अब तपाईँ एउटा प्राणी शास्त्री भएको हिसाबले पनि अब यसलाई कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो. अर्को चाहिँ अब त्यसैबाट पनि त मान्छेको जीविकोपार्जनका कुराहरूसँग जोडिन्छन् होइन, अब त्यसलाई चाहिँ के गरिदिनु पर्यो. अब अहिले तीन तहको सरकार छ, उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ.
4: मलाई लाग्छ यो स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने, जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ. अनि अर्कोतिर फेरि यो बाँदर चाहिँ नि विभिन्न किसिमले प्रयोग हुन सक्छ. राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा औषधिको अनुसन्धान, सबै किसिमका औषधिको परीक्षण, अन्तिममा फाप अफाप हेर्ने बाँदरमै हो. फोहोरलाई उही मोहर भने जस्तो यो हामीलाई दुःख दिइरहेको जनावरबाट देशले आय आर्जन गर्न सक्छ.
5: अब यो आफ्नो विज्ञतालाई
4: हजुर,
5: अब यही कुरा नीति निर्माण कति परामर्श गर्छन्, कति बोलाउँछन्, के छ
4: विज्ञता हासिल गर्नेलाई आफ्नै मुठीमा राख्नको लागि हतर पत्त कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तरी काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन. अहिले विभिन्न खालका संसदीय अभ्यासको क्रममा सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर, अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ.
5: बाँदर विज्ञ तथा प्राणी शास्त्री डाक्टर मुकेश कुमार चालिसेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
3: बाढ़ीबाट क्षतिग्रस्त अधिकांश सड़क पुनर्निर्माण भएसँगै यातायात सहज बन्दै चाडपर्वमा हवाई भाड़ा यथावत राख्ने सहमति. चाडपर्व लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आजबाट खुल्दै.
5: हिमालयन री इन्सुरेन्स ठगी र सम्पत्ति शुद्धिकरण प्रकरणमा भट्ट, गोल्सा, सिलवाल सहित 20 जना विरूद्ध मुद्दा दायर. कांग्रेसमा नयाँ नेतृत्वका लागि आज मतदान हुने. 7,000 बढ़ीले मतदानमा सहभागिता जनाउने. एमाले स्थायी समिति बैठक पनि आजै।
3: सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट ल्याउने बाटो खुल्यो। विपन्नको निशुल्क उपचार गर्न बागमती प्रदेश सरकारद्वारा 17 अस्पतालसँग सहमति। बाँदर तथा किसानका खेतीबालीमा नोक्सानी गर्ने प्राणीको व्यवस्थापनमा कानून आवश्यक रहेको विज्ञको भनाई।
5: एल निनोको प्रभाव डिसेम्बरमा तीव्र बन्ने राष्ट्रसंघको चेतावनी। युक्रेनमा यात्रुवाहक बसमा बम आक्रमण हुँदा 33 जनाको मृत्यु। इथियोपियामा आक्रमणको चेतावनी।
3: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो। भारत 138 स्थानमा यथावत। आईसीसीको आगामी बैठक नेपालमा गर्ने तयारी।
5: साझा खबरको अन्त्यमा कार्टुन हामीले फितकुली .com लिएका छौं। हिजो रहेको विश्व दृश्य दिवसको सन्दर्भ पारेर यो कार्टुन राजेश मानन्दरले कोर्नु भएको छ। यहाँ एकजना एकदमै सुन्दर देखिने व्यक्ति अपेक्षाका साथ यहाँ बसिरहेका छन्। यसो हेर्दा पाको पाको पुस्ता राजनीतिज्ञ जस्तो पनि देखिन्छ र परिवर्तन केही भएन भनेर व्यङ्ग्य गर्न खोजिएको छ। यो विश्व दृश्य दिवसको दिन त केही नयाँ देख्न पाइएला कि?
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: Elambu FM 89.6 MHz.
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग. न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई. आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर. र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ. दाई अघिल्लो अध्ययनमा हामीले एफिसी 5 अध्यायको पद 22 24 पति पत्नीको सम्बन्धमा परमेश्वरले दिनुभएको व्यवस्थाबारे अध्ययन गरिरहेका थियौं. पत्नीले प्रभुको अधीनमा रहे झैं आफ्ना पतिको अधीनमा रहनुपर्ने र पति परिवारको शिर भएको कुरा पनि हामीले बुझ्यौं. र दाई आजको अध्ययनको खण्डमा चाहिँ पावलले पतिहरूलाई विशेष रूपमा चाहिँ के आदेश दिनुभएको छ?
2: भाइ, आजको खण्डको सबैभन्दा महत्वपूर्ण आदेश यही हो. हे पतिहरू, आफ्ना पत्नीहरूलाई प्रेम गर जसरी ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफूलाई अर्पण गर्नुभयो. ध्यान दिनुहोस् भाइ, पावलले पतिको नेतृत्वको कुरा मात्र गर्नुभएको छैन, उहाँले पतिको प्रेम र त्यागलाई केन्द्रमा राख्नुभएको छ. पतिले पत्नीमाथि अधिकार जमाउने होइन, ख्रिस्टले मण्डलीलाई जस्तै प्रेम गर्ने हो भन्ने सन्देश आज हामी थाहा गर्नेछौ.
1: तै पतिको प्रेमलाई ख्रिस्टको प्रेमसँग तुलना गर्नुको कारण चाहिँ के होला?
2: भाइ, ख्रिस्टको प्रेम संसारमा पाइने स्वार्थी प्रेम जस्तो छैन. ख्रिस्टले मण्डलीलाई प्रेम गर्दा आफ्नो सुविधा हेर्नु भएन, उहाँले मण्डलीका निम्ति आफूलाई अर्पण गर्नुभयो. त्यसैले पतिको प्रेमको मापदण्ड मेरी पत्नीले मलाई कति खुशी बनाउँछिन् भन्ने होइन, मापदण्ड त म मेरी पत्नीको भलाइका लागि कति त्याग गर्न सक्छु भन्ने हो. र ख्रिस्टको प्रेममा बलिदान छ, धैर्य छ, क्षमा छ र पवित्रतामा डोर्याउने उद्देश्य छ.
1: भनेपछि दाई, यसको अर्थ साँचो पतिको प्रेम चाहिँ अधिकार खोज्ने भन्दा पहिले आफूले दिने प्रेम चाहिँ हो?
2: तपाईँले एकदम ठिक कुरा भन्नुभयो भाइ. ख्रिस्टियन पतिको नेतृत्व त्यागपूर्ण प्रेमबाट शुरू हुन्छ. त्यसैले आदरणीय श्रोताहरू, आउनुहोस् यो हाम्रो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र परमेश्वरको वचनले दिएको व्यावहारिक शिक्षालाई ग्रहण गरौं.
3: मित्र, आउनुहोस् आज पनि आफ्नो वचन अध्ययनलाई छोटो प्रार्थना सहित आरम्भ गरौं. जीवित अनि सामर्थ्य बुबा, हामी तपाईँलाई धन्यवाद दिन्छौ किनकि प्रभु तपाईँको आफ्नो करुणा र अनुग्रहको परिणाम स्वरूप यो सुन्दर बिहानी देख्नलाई अवसर दिनुभएको छ र

इन प्रेम हो। आज जवान मानिसहरू सेक्सको बारेमा जान्नलाई खोजिरहेका छन् र त्यहाँ आज विवाह विषयमा असंख्य पुस्तकहरू उपलब्ध छन्। तर मलाई लाग्छ सच्चा ख्रिस्टियनले जान्न सक्छ कि विवाहमा वास्तविक प्रेम के हो, किनभने यो ख्रिस्ट र चर्च बीच सम्बन्धको उच्च स्तरमा लगिन्दछ। मित्र, यस्तो अरू केही कुरा छैन। भनिएको छ, हे पतिहरू, आफ्ना आफ्ना पत्नीलाई प्रेम गर जसरी ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो। 26 पदमा भनिएको छ, त्यसलाई वचनद्वारा जलको स्नानले शुद्ध गरी पवित्र पार्नलाई। ख्रिस्टले मण्डलीलाई चर्चलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो। यो चाहिँ भूतकालमा हो। वर्तमान कालमा चाहिँ उहाँले मण्डलीलाई चर्चलाई परमेश्वरको वचनको पानीले पवित्र पार्नलाई शुद्ध गरिरहनु भएको छ। शुद्ध गर्ने जुन चाहिँ बाइबल हो, यो टीभी वा रेडियोमा विज्ञापन गरिने कुनै उत्तम कोटिको साबुन डिटर्जेन्ट भन्दा अधिक उत्तम हो। परमेश्वरको वचनले केवल दाग धब्बाको मात्र हटाउँदैन, तर यसले तपाईंलाई आफ्नो जीवनमा अरू दाग धब्बा पाउनबाट पनि जोगाउनेछ। 27 पदमा भनिएको छ, र महिमित मण्डलीको रूपमा त्यसलाई आफ्नो सामु उपस्थित गराउनलाई जसमा दाग वा चौरी वा यस्तै अरू कुनै कुरा हुँदैन, तर त्यो पवित्र र निष्कलंक हुन्छ। भविष्यमा उहाँले आफै स्वयं कहाँ बिना दाग बिना चौरी महिमित मण्डली चर्चको रूपमा उपस्थित गराउनुहुनेछ। मित्र, जब हामी प्रकाशको पुस्तकको अध्ययन गर्नेछौ तब हामी देख्नेछौ कि चर्चलाई त्यसको पति ख्रिस्टका सुसञ्जित गरिएर पेश गरिनेछ, उपस्थित गरिनेछ। मैले धेरै ख्रिस्टियन विवाहहरू देखेको छु र मैले कहिले पनि कुरूप दुलही देखेको छुइन। म तपाईंलाई भनौं, हरेक स्त्री आफ्नो विवाहको दिनमा सुन्दर देखिन्छ। मैले देखेका ती दुलहीहरू विवाह अघि वा विवाहपछि इमानदारीपूर्वक भन्दाखेरि तिनीहरू सबैजना त्यति सुन्दरी थिएनन्, देखिँदैनथे। तर तिनीहरूको विवाहको दिनमा तिनीहरू सुन्दर हुन्छन्, सुन्दर देखिन्छन्। मित्र, कुनै पनि जवान केटा कुनै जवान केटीसँग मगनी गर्दैन अनि सोच्दछ कि उसले तिनलाई विवाह गर्नभन्दा पहिले महाक्लेश वा सतावटका आगोहरूमा भएर जानुपर्दछ। त्यो बिल्कुल व्यर्थको कुरा हो। आज त्यहाँ धेरै मानिसहरू विश्वास गर्दछन् कि चर्च मण्डली महाक्लेशमा भएर जानेछ र त्यसद्वारा शुद्ध गरी पवित्र गरिन्दछ। कुनै पनि मंगेतर चाहँदैन कि आफ्ना हुनेवाला दुलही कष्ट क्लेशमा भएर गएको। त्यस्तै गरी चर्च मण्डली पनि ख्रिस्टसँग मगनी भइसकेको छ। चर्च महाक्लेश हुनभन्दा पहिले स्वर्गमा ख्रिस्ट कहाँ उठाइ लगिनेछ अनि पवित्र गर्ने सम्बन्धमा उहाँले चर्चलाई परमेश्वरको वचनको धुवाईद्वारा शुद्ध गरी पवित्र गरिरहनु भएको छ। यो कुराको मनमा राख्नुहोस्, जब हामी चर्च वा मण्डली शब्दको प्रयोग गर्छौं, हामी क्रूस भएको चर्च भवनको बारेमा कुरा गरिरहेका छैनौं, हामी सत्य विश्वासीहरूको शरीरको बारेमा कुरा गरिरहेका छौं। यो पदको अर्थ यो हो कि उहाँले हरेक विश्वासीहरूलाई महान दिन महिमित दिनको लागि तयारी गर्न शुद्ध गरिरहनु भएको छ। म विश्वास गर्दछु कि त्यो त्यस्तो एक कुनै कुरो हो जुन हाम्रा दिनहरूमा वास्तवमा स्थान लिइरहेको छ, भइरहेको छ। यसरी हामीले भूत वर्तमान र भविष्यको देख्यौं। ख्रिस्टले चर्चलाई मण्डलीलाई प्रेम गर्नुभयो र यसको निम्ति आफै स्वयंलाई दिनुभयो। उहाँले वचनद्वारा जलको स्नानले शुद्ध गरी पवित्र गरिरहनु भएको छ। भविष्यमा चर्च उहाँ कहाँ सबै पाप हटाइएको उज्जवल दुलहीको रूपमा उपस्थित गरिनेछ। त्यसपछि चर्च मण्डली पवित्र
र निरपराध कलंक रहित हुनेछिन्। आगे पद 28-32 पदमा भनिएको छ, यसै कारण पतिहरूले आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरहरूलाई झैं प्रेम गर्नुपर्छ। जसले आफ्नो पत्नीलाई प्रेम गर्दछ उसले आफैलाई प्रेम गर्दछ, किनकि कुनै पनि मानिसले कहिले आफ्नो शरीरलाई घृणा गरेको छैन, तर यसलाई पालन पोषण र स्याहार सुसार गर्दछ, जसरी प्रभुले पनि मण्डलीलाई गर्नुहुँदछ। किनकि हामी उहाँकै शरीरका, उहाँकै मासुका र उहाँकै हड्डीहरूका अंगहरू हौं। यही कारणले गर्दा मानिसले आफ्ना बाबु र आमालाई छोड्नेछ र आफ्नी पत्नीसँग मिलिरहनेछ, अनि ती दुवै एउटै शरीर हुनेछ। यो त एउटा ठूलो रहस्य हो, तर म ख्रीष्ट र मण्डलीको विषयमा बोल्दछु। मैले यी सम्पूर्ण अनुच्छेदको उद्धृत गरेको छु ताकि तपाईँले देख्न सक्नुहुन्छ कि कसरी पाउले यी दुई विषयहरूको खिच्दछन् र पछि आगे जान्छन्, यानि पति र पत्नी, ख्रीष्ट र चर्च मण्डली। ख्रीष्ट र चर्च मण्डलीको बारेमा कुरा गरिसकेपछि पछाडि पति र पत्नीतिर जान्छन्। यसै कारण पतिहरूले आफ्ना आफ्ना पत्नीलाई आफ्नो शरीरहरूलाई झैं प्रेम गर्नुपर्छ। मित्र, दम्पतिले आफ्नो विवाह समारोह वा धर्मानुष्ठानको लागि आवश्यक पर्ने कुरा राम्रो लुगा, गरगहना वा अति नै ठूलो भोज होइन। तिनीहरू दुवैलाई पवित्र आत्माले भरिन आवश्यक छ र तिनीहरूले अति नै महान सुहाग रातको अनुभव गर्नेछन्। विशेष गरी पश्चिमी मुलुकका दुनियादार केटाहरू र केटीहरू सेक्स, काम, बासना र विवाह बाहिरको सम्बन्धहरूको बारेमा धेरै कुरा गर्दछन् र त्यसमा लीन पनि छन्, तर तिनीहरूलाई वास्तवमा प्रेम के हो सो कुरा थाहा छैन। तिनीहरू सेक्सको बारेमा, यौन क्रिया, काम बासनाको बारेमा धेरै कुरा जान्दछन्, तर तिनीहरू वास्तविक क्रिस्टियन विवाहको सुन्दरता, मधुरता र अत्यधिक आनन्दताको कति पनि जान्दैनन्। पतिले आफ्नो पत्नीलाई प्रेम गर्नुपर्छ, किनभने विवाह सम्बन्धले पत्नीलाई आफ्नो शरीरको अंश भाग बनाउँछ। यो चाहिँ चर्च ख्रीष्टको शरीर हो र ख्रीष्ट चाहिँ त्यो शरीरको शिर हुनुहुन्छ, त्यो जस्तै हो। यस आधारमा पति पत्नीको शिर हो। कुनै पुरूषले पतिले आफ्नो शरीरलाई घृणा गर्ने काम अस्वाभाविक कुरा हो, त्यसरी नै पतिले आफ्नो पत्नीलाई प्रेम गर्नुपर्छ, किनभने पत्नी उसको आफ्नै शरीर हो। मित्र, ख्रीष्टले चर्चको कमजोरीहरूको थाहा पाउनु भएकोले गर्दा त्यसलाई लालन पालन र पालन पोषण गर्नुहुन्छ। पतिहरूले पनि उही कुरा गर्नुपर्छ आफ्नो पत्नीको निम्ति। पद 31 उत्पत्ति 2:24 पदबाटको उद्धृत हो। पाउल यहाँ आदम र हब्बा बीच अदनको बगैंचामा अस्तित्वमा आएको सम्बन्धको दर्शाउँछ। त्यो प्रथम दम्पति पति र पत्नीको रूपमा ख्रीष्ट र चर्चको भावी एकता संगमको आकृति हो। हब्बालाई आदमको लागि अर्धाङ्गी बन्न सृष्टि गरिएको थियो। तिनलाई उसको करङबाट निकालिएका थिए। अन्य जनावरहरू जस्तै माटोबाट बनिएका थिएनन्। आदम अपूर्ण, अधुरा, अपूरा व्यक्ति थिए जबसम्म तिनीहरूलाई एकसाथमा मिलनमा ल्याइएन। परमेश्वरले तिनलाई बनाउनुभयो, आकृति दिनुभयो, र म सोच्दछु कि हब्बा सारा सृष्टिहरूमा अति नै प्रिय, प्यारी, सुन्दरी थिइन् जब परमेश्वरले तिनलाई आदमका ल्याउनुभयो। तिनी आदमको निम्ति अर्धाङ्गिनी थिइन्। तिनले आदमको जीवनमा त्यो कुराको आपूर्ति गरिन् जुन आदममा कमी थियो। हब्बा आदमको निम्ति बनाइएकी थिइन् र तिनीहरू एक शरीर भए। हिब्रूमा पुरूष शब्द हो इस र स्त्री शब्द हो ईसा।
यी शब्द लगभग झण्डै झण्डै उही एउटै जस्तै सुनिन्छ। अमित्र हब्बालाई आदमबाट झिकिएको थियो। मित्र, यससँग दुई नमूनाहरू छन् जुन पुरूष र स्त्री बीच अद्भुत सम्बन्धको इतिहासबाट लिइएको छ। यस किसिमको कुरा आज झण्डै झण्डै हराइसकेको छ। पश्चिमी मुलुकमा न्यू मोरालिटी भन्ने सिद्धान्त, सेक्सुअल फ्रिडम यानि नयाँ नैतिकता र यौन सम्बन्धी स्वतन्त्रताले धेरै जवान मानिसहरूलाई दासत्वमा हालिरहेको छ। यो कति पनि काम खाने छैन। परमेश्वरको इच्छा र चाहना यही छ कि क्रिस्चियनहरूले यो सम्बन्धलाई अति नै उच्च दृष्टिकोणमा हेरेको, किनकि यो परमेश्वर स्वयंबाटको धारणा हो। पहिलो कथा चाहिँ अल अवलार्ड र हेलोसेको हो। जब महान अंग्रेजी लेखक जन लर्डले आफ्नो पुस्तक ग्रेट वुमेन यानि महान स्त्री भन्ने पुस्तक लेखे, उसले हेलोइसलाई प्रेमको वैवाहिक प्रेमको उदाहरणको रूपमा प्रयोग गरे। कथा चाहिँ एबेल लार्ड भन्ने जवान पादरी धर्मपदेशको बारेमा हो। उनी अति नै प्रतिभाशाली जवान शिक्षक र प्रसारक थिए अहिलेको पेरिस विश्वविद्यालयमा। अनि केननसँग हेलोइस नाम गरेकी भतिजी थिइन्, जसलाई केननले अवेलार्डको शिक्षा दीक्षा उनी कहाँ पठाए, यानि अवेलार्डबाटको शिक्षा दीक्षा मुनि त्यस हेलोइस भन्ने केटीलाई पठाए। अनि हेलोइस पनि उल्लेखनीय स्त्री थिइन्, अनि एवेलार्ड पनि उल्लेखनीय व्यक्ति थिए, पुरूष थिए। कथा यसरी जान्छ, तिनीहरू आपसमा अति नै धेरै प्रेम गरी प्रेममा फसे। तर इंग्ल्याण्डमा त्यस जमानाको भयानक रीति र

पादरीको विवाहलाई अपमानको, बेजेतको र घृणाको दृष्टिकोणमा हेरिन्थ्यो। एभेलार्ड र हेलोइस प्रेममा गहिरो गरी फँसेको भए तापनि विवाह गर्न चर्चद्वारा अनुमति दिइएन। त्यसकारण तिनीहरू आपसमा एभेलार्डको एक साथीको घरमा सुटुक्कै विवाह गरे र पनि उसले निरन्तर बाइबल शिक्षा सिकाउन जारी राखे। तर तिनीहरूको त्यो गोपनीयता त्यस समयमा बाहिर आयो जब एक नोकरले तिनीहरूलाई धोका दियो। तिनीहरूको यो संगमको बारेमा, मिलनको बारेमा अरू मानिसहरूलाई बताइदिए र हेलोइसलाई नन बन्न, जबरजस्ती सन्यासी बन्न कर लगाइयो र तिनीहरू दुईलाई आपसमा भेटघाट हुनदेखि टाढा गराइयो। मित्र, एभेलार्ड सम्भवत मध्ययुगको एक साहसी मानिस थिए। 12 शताब्दीको आरम्भमा उसले प्रचार गर्न र सिकाउन आरम्भ गर्यो कि परमेश्वरको वचन नै मानिसको अधिकार हो, चर्च होइन। यो महान मानिस उसलाई इन्कार गर्ने, अस्वीकार गर्ने कुराको कारण आफ्नो शिक्षा दिने कुरामा, सिकाउने कुरामा तितो र व्यङ्ग्य हान्ने मानिस बन्यो। जब उनी मृत्यु शयमा थिए अनि ऊ हेलोइस भन्दा धेरै लामो समय पहिले नै मरे, किनकि हेलोइस भन्दा 20 वर्ष उमेरमा ज्यादा थिए, उसले विन्ती गरे कि हेलोइसलाई अन्तिम पल्ट उसलाई देख्न, दर्शन गर्न अनुमति दिइयोस्। त्यस बेलाको चर्चले क्रूर निर्दय काम गरे र त्यो गर्न अनुमति दिएनन्। यानि हेलोइसलाई, उसलाई यानि एभेलार्डलाई भेट्न अनुमति दिएन। त्यसकारण हेलोइस उसलाई आखिरी पल्ट हेर्न पनि आउन सकिन। अन्तिममा उसले तिनको नाममा पत्र लेखे, मेरो निम्ति यो अति नै दयनीय कुरा हो जस्तो कि मैले कहिले पढेको थिइन। उसले आफ्नो पत्र यो प्रार्थना सहित अन्त गर्दछन्, हे प्रभु, यो तपाईँको इच्छा भयो कि तपाईँले हामीलाई जोड्नु भएन र तपाईँले हामीलाई छुट्याउनु पनि भएन। अहिले हे प्रभु, जुन कुरा तपाईँले कृपापूर्ण आरम्भ गर्नुभएको छ, कृपापूर्ण सिद्ध्याउनुहोस्। यस संसारमा आपसमा छुटिए तापनि स्वर्गीयमा अनन्त अनन्त कालसम्म हामीलाई एकसाथमा जोड्नुहोस्, मिलन गराउनुहोस्। अनि म विश्वास गर्छु परमेश्वरको स्वर्गीयमा तिनीहरू एक आपसमा साथमा छन्। मित्र, अर्को व्यक्ति चाहिँ जन विस्ली हो। उसको कथा, उसको जन्मस्थान इंग्ल्याण्डमा त्यति धेरै भनिँदैन, तर अमेरिकाको जर्जियामा धेरै भनिने गरिन्छ। जब जन वेस्ले जवान प्रचारकको मिशनरीको रूपमा जर्जियामा आए, मुकुट पहिले नै त्यहाँ कुलीन मानिस कहाँ पठाइसकिएको थियो। अनि मलाई लाग्छ कि तिनीहरूले दरबारमा उसलाई छुट्टी गर्न चाहन्थे, उसलाई टाढा गर्न चाहन्थे, किनभने उनी निराश र स्वादरहित व्यक्ति थिए, साथै मर्दाना र व्यक्तित्व रहित थिए। तर त्यस दिनको भयानक संस्कारको कारण, प्रथाको कारण, कुलीनताले यानि कुलीन वर्गका मानिसले सबभन्दा सुन्दर केटीसँग विवाह गर्न पाउँदथ्यो र विवाह गर्दथ्यो। अनि उसले त्यस्तो केटीसँग विवाह गरे जो हेर्नमा अति नै सुन्दरी मात्र थिएनन्, तर बलियो व्यक्तित्वका केटी मात्र थिएनन्, तर अति नै महान विशिष्ट क्रिस्टियन केटी पनि थिइन्, स्त्री पनि थिइन्। तब त्यहाँ तिनीहरूको स्थानमा, तिनीहरूको गाउँमा, तिनीहरूको कलोनीमा तेज प्रज्वलित जवान मिशनरी केटा आयो। कथा यस प्रकार जान्छ, त्यस जवान मिशनरी केटासँग त्यो सुन्दरी केटीको प्रेम चल्न थाल्यो र तिनीहरू प्रेममा फसिए। जोन वेस्लीले तिनलाई सुटुक्कै भागी गएर त्यहाँ अमेरिकाका जनजाति इन्डियनहरूको बीचमा रहन आग्रह गरे। तिनले भनिन्, जन, परमेश्वरले तिमीलाई फेरि इंग्ल्याण्डमै जान बोलाउनु भएको छ र उहाँले तिमीलाई केही महान सेवा गर्न बोलाउनु भएको छ। अनि तिनै स्त्रीले उसलाई इंग्ल्याण्डमा पठाइन्। अनि उसलाई जहाजमा चढाइ पठाउन त्यो स्त्री बन्दरगाह

0: नयन विधवारी गरी पठाउनलाई। र त्यस बेलुका तिनीहरू आपसमा अंगालोमा गलामा बाँधिए, किनकि तिनीहरू एक आपसबाट टाढा भइरहेका थिए। तर वेस्लीका सबभन्दा ठूला शत्रु र आलोचकले पनि भन्दछन् कि त्यहाँ कुनै अप्रिय गलत काम भएन यी दुई प्रेमी र प्रेमिकाको बीचमा। पठाउन त्यो स्त्री बन्दरगाहसम्म आइन् विधवारी गरी पठाउनलाई, र त्यस बेलुका तिनीहरू आपसमा अंगालोमा गलामा बाँधिए, किनकि तिनीहरू एक आपसबाट टाढा भइरहेका थिए। तर वेस्लीका सबभन्दा ठूला शत्रु र आलोचकले पनि भन्दछन् कि त्यहाँ कुनै अप्रिय गलत काम भएन यी दुई प्रेमी र प्रेमिकाको बीचमा। वेस्लीले अझै तिनलाई आफैसँग भागी गएर इण्डियनहरूको बीचमा बस्न आग्रह गरे। वेस्लीको जीवन कहानी लेख्नेले भन्छ कि जहाजमा चढ़िसकेपछि पनि दुईपल्ट जहाज चालु हुनुभन्दा पहिले, आफ्नो यात्रामा लाग्नुभन्दा पहिले बाहिर निस्किआए जन वेस्ली। उसले पटक्कै त्यहाँबाट जान मनै थिएन, तर त्यस स्त्रीले उसलाई इङ्ल्याण्डमा जानलाई जबरजस्ती गरिन् अनि वेस्ली इङ्ल्याण्डमा फर्किआए मेथोडिस्ट चर्चसँग विवाह गर्न। मित्र, वेस्ली इङ्ल्याण्डमा निश्चय नै टुटेको हृदय लिएर आए, तैपनि त्यो स्त्री उसको जीवनको प्रेरणा भइन्। परमेश्वरले ती पवित्र आत्माले भरेका विश्वासीहरूलाई त्यस किसिमको प्रेम दिनुहुन्छ। मित्र, आगे 33 पदमा भनिएको छ, तरै पनि तिमीहरूमध्ये हर एकले आफ्नी पत्नीलाई आफैलाई झैं प्रेम गरोस् अनि पत्नीले आफ्ना पतिको डर मानोस्। मित्र, यो विवाहको बारेमा व्यावहारिक भाग हो। कसरी पापले यो महिमित सम्बन्धलाई बिगाड़िदिएको छ, कुरूप बनाएको छ। तर यो सम्बन्धको तपाईँको हुन सक्छ यदि तपाईँ यसलाई सर्वोत्तम भएको चाहनुहुन्छ भने। पाउले घरमा परिवारमा ख्रिस्टियन जीवन यापनको सामान्य रूटिनमा पाठकहरूलाई लाँदछन्। हरेकले आफ्ना पत्नीलाई आफैलाई झैं प्रेम गरोस्, यसले त्यस किसिमको पतिको देखाउँछ जसको मुनि पत्नी अधीनतामा हुन्छ र हुनुपर्छ। घरमा पति र पत्नीले सरलतामा आइरहेको महिमाको रहस्यको प्रकट गर्नुपर्दछ। यो आपसमा उच्च मायावादको व्यवहारिक लागू हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हामी हरेकलाई आशिष दिए।
1: आजको अध्ययनले मलाई विवाहको बारेमा एउटा अत्यन्तै सुन्दर सत्य चाहिँ बुझायो। विवाह केवल दुई व्यक्तिको सम्बन्ध होइन रहेछ, यो त ख्रिष्ट र मण्डलीको सम्बन्धलाई संसार सामु चित्रण गर्ने एउटा महान रहस्य पनि रहेछ।
2: हो भाइ, र आजको अध्ययनको केन्द्रमा रहेको सन्देश यो हो कि ख्रिष्टले मण्डलीलाई जस्तै प्रेम गर। ख्रिष्टको प्रेम स्वार्थी थिएन, उहाँले मण्डलीको निम्ति आफूलाई अर्पण गर्नुभयो। त्यसैले पतिले पनि आफ्नो पत्नीलाई त्यागपूर्ण धैर्यशील क्षमाशील र आत्मीय रूपले प्रेम गर्नुपर्छ। पत्नीलाई आफ्नो शरीरलाई झैं प्रेम गर्नुपर्छ, किनकि विवाहमा दुवै एक शरीर भएका हुन्छन् भन्ने सत्यलाई आज हामी थाहा गरेका छौं।
1: हजुर, साँच्चै नै दाई र आदरणीय श्रोताहरू, आज हामी आफैलाई जाँचौं कि हाम्रो वैवाहिक जीवनमा ख्रिष्ट केन्द्रमा हुनुहुन्छ कि पतिको प्रेममा ख्रिष्टको त्याग देखिन्छ, कि पत्नीले आफ्नो पतिलाई सम्मान गर्छिन्, कि पति र पत्नी एक अर्काको भलाई खोजिरहेका छन्, कि हाम्रो विवाहले ख्रिष्ट र मण्डली बीचको प्रेमको साक्षी चाहिँ सम्पूर्ण संसार र हाम्रो समाजमा चाहिँ दिइरहेको छ त।
2: हजुर, र आदरणीय श्रोताहरू आउनुहोस्, विवाहलाई अधिकारको संघर्ष होइन प्रेम र सेवाको सम्बन्ध बनाऊ। पति ख्रिष्टको त्यागपूर्ण प्रेममा अगाडि बढुन्, पत्नी सम्मान र सहयोगमा अगाडि

0: बढ़ दुवैले एक अर्काको कमजोरीलाई क्षमा गर्दै परमेश्वरको वचनमा आफ्नो सम्बन्धलाई बलियो बनाउन्। हाम्रो परिवारमा यस्तो प्रेम देखियोस् जसलाई देखेर संसारले ख्रिष्टको प्रेमको झल्को पाउन सकोस्। परमेश्वरले हाम्रा वैवाहिक जीवन र परिवारलाई उहाँको वचन अनुसार निर्माण गर्न, एक अर्कालाई प्रेम र सम्मान गर्न तथा हाम्रो सम्बन्धद्वारा ख्रिष्टको महिमा गर्नको लागि सहायता गर्नुभएको होस्।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौ। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797 9704209797।

नमस्कार तथा हार्दिक स्वागत गर्न चाहन्छु ग्रेटर नेपाल टीभी हेरेर बस्नुभएका तपाईँ सम्पूर्ण दर्शक गृहमा म विवश बुढाथोकी आजको यो बसाईमा पनि उपस्थित भइसकेको छु र हामीले तपाईँको माझमा विगत लामो समयदेखि विभिन्न न्यूजहरू मात्रै प्रसारण गरिरहँदाखेरि तपाईँलाई बोरिङ पनि हुन सक्छ त्यसैले आज हामीले ग्रेटर नेपाल विशेष निकै रगत उम्लिने खालको तातो तातो गीत तपाईँको माझमा प्रस्तुत गर्न लागिराखेका छौं र यो गीत चाहिँ बिन्दे बासनी म्युजिक बाट रिलिज भएको गीत रहेको छ र यसमा लय शब्द त्यसै गरी भोकल दिनुभएको छ ऋषि अधिकारी निकै मनपर्ने गायक हुनुहुन्छ उहाँ मेरो लागि पनि भन्नुपर्दाखेरि ऋषि अधिकारीका निकै चर्चित गीतहरू मैले कुनै बेला निकै सुन्ने गर्दथे र उहाँका गीतहरू निकै उत्कृष्ट रहेका छन् र उहाँको आवाज निकै दमदार रहेको छ र पछिल्लो समय उहाँले ग्रेटर नेपाल सम्बन्धी गीत गाउनु भएको छ यो गीत अलिक केही समय अगाडि आएको गीत हो तर हामी नेपालीहरूलाई जहिले पनि रगत उमाल्ने खालको अमर अजर गीत बनेर बसेको छ यो गीत त्यसैले यो गीत हेर्नुभन्दा पहिला तपाईँले ऋषि अधिकारीको युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नुहोला उहाँको पनि युट्युब च्यानल रहेको छ त्यसै गरी बिन्दे बासिनी म्युजिकलाई पनि तपाईँले सब्सक्राइब गर्न सक्नुहुन्छ म यो आग्रह तपाईँको माझमा गर्न चाहन्छु र धेरै बेर नकुराइकन अब तपाईँको माझमा यो गीत सुन्नतर्फ लागौं म पनि हेर्छु तपाईँ पनि हेर्नुहोस् है त

दर्शकबिन, यो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौ। निकै मन पर्यो तपाईँलाई पनि, निकै शरीरमा रगत उम्लियो होला जस्तो लागेको छ र मेरो शरीरमा पनि रगत उम्लेको छ, पुरै छालाहरूमा काँडा उम्लिएको छ। एउटा देशभक्ति गीत र मलाई तिस्टा नदीमा खुडा धुने धोएको छ यो गीत। निकै मनपर्ने गीत रहेको थियो, मलाई एकदमै मनपर्ने भएको कारणले गर्दाखेरि पनि मैले प्रस्तुत गरेको हुँ र तपाईँलाई पनि निकै मन पर्यो होला, निकै आनन्द आयो होला। र बिन्दे बासनी म्युजिकलाई सब्सक्राइब गर्नुहोस्। त्यसै गरी ऋषि अधिकारीको स्वरमा रहेको यो गीत रहेको थियो र ऋषि अधिकारीलाई पनि सब्सक्राइब गर्नुहोस्, किनकि कलाकारहरू स्रष्टाहरूलाई हामीले बचाउनुपर्छ, त्यसैले उहाँहरूलाई सब्सक्राइब गर्नुहोस्। म यो आग्रह गर्न चाहन्छु र भोलिको श्रृंखलामा नयाँ विषयवस्तुको साथमा तपाईँको माझमा फेरि पनि उपस्थित हुने नै छु। आजको लागि म विवश बुढा थोकीलाई आज्ञा दिनुहोस्। नमस्कार, जय देश जय ग्रेटर नेपाल। याद राख्नुहोस्, ग्रेटर नेपाल सम्भव छ।

0: இளம்பு பிரேக் டைம்.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: अँ है, बल्ल सम्झे। सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाइ, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ।

0: थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू,
5: बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: wait just a minute. We will return back. Return back.
1: हेरौ त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त
10: हुन्छ,
9: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
10: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
11: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
10: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
10: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
11: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
10: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
9: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

time check is 9 a.m. अहिले बिहानको 9 बजेको छ।

नमस्कार। हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि मतदान शुरू। नेकपा एमाले आउँदो मंगिर 26 गते वडा अधिवेशन गर्ने। काठमाडौँको बुढा नीलकण्ठबाट 21 किलो सुन बरामद। अग्रिम टिकट खुल्ला भएसँगै नयाँ बस पार्कमा यात्रुको भीड़ बढ्दै। रूसी बम आक्रमणमा युक्रेनमा 30 जनाको मृत्यु। र अन्डर 19 एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने। इन्द्रावती गाउँपालिकामा सेवा प्रवाह, शान्ति सुरक्षा तथा लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शान्ति सुरक्षा, लागू औषध नियन्त्रण, फौजदारी घटना, नदीजन्य पदार्थको अवैध उत्खनन गरी तथा चोरी, सवारी दुर्घटना र प्रशासनिक सेवा विषयमा छलफल गरिएको थियो। जनप्रतिनिधि तथा कर्मचारी सेवा प्रवाहका क्रममा देखिएका प्रशासनिक जटिलता, कागजात र सिफारिश प्रक्रिया लगायतका समस्याको बारेमा जिज्ञासा राखिएको थियो। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले कानूनी तथा प्रशासनिक प्रक्रियाका बारेमा स्पष्ट पार्दै नागरिकलाई सहज र प्रभावकारी सेवा दिन स्थानीय तह र जिल्ला प्रशासन बीच निरन्तर समन्वय आवश्यक रहेको पनि बताएका छन्। गाउँपालिकाका अध्यक्ष जमकनाथ नेपालले सिपाघाटमा प्रहरी चेकपोस्ट स्थापन गर्नुपर्ने आवश्यकता उल्याउँदै सुरक्षा निगरानी बढ़ाउन आग्रह गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख काजी कुमार आचार्यले गाउँपालिकाको शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताउनुहुँदै आत्महत्या, सवारी दुर्घटना र ट्राफिक नियम उल्लंघनलाई चुनौतीको रूपमा लिनुपर्ने र त्यस अनुसार पछिल्लो समय गाउँपालिकामा 15 फौजदारी मुद्दा भएको समेत बताएका छन्। भक्तपुरबाट सुनको सिक्री लुटेर फरार भएका 5 खलका 5 जना युवकको पक्राउ परेका छन्। भक्तपुर प्रहरी परिसरले चागु नारायण नगरपालिका 2, दुवाकोटबाट सिक्री लुटेर फरार भएका काभ्रे पलाञ्चोको 5 खल नगरपालिका 1 का 5 जनाका युवाहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा काभ्रेको 5 खल नगरपालिका 1 का 25 वर्ष सुधीर लामा, 32 वर्ष कर्ण बहादुर तामाङ, 21 वर्ष कुमार तामाङ, 19 वर्ष विजय तामाङ र 32 वर्ष कोनाम सिंह तामाङ रहेका छन्। उनीहरूले भक्तपुरको चागु नारायण नगरपालिका 2, दुवाकोट स्थित त्रिपुरा सुन्दरी खाद्य स्टोरका संचालक तीर्थ बहादुर कार्की पसल बन्द गरी घरमा जाँदै गरेको गर्दा कुटपिट गरेका थिए र कुटपिट गर्ने क्रममा कार्कीले लगाएको सुनको सिक्री समेत लुटेर फरार भएको थियो। पीड़ितले दिएको उजुरीको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ र उनीहरूको साथबाट 91P12077 नम्बरको 200 पल्सर र P30200001P4346 नम्बरको 220 पल्सर मोटरसाइकल प्रहरीले बरामद गरेको छ र पक्राउ परेका उनीहरूलाई चोरी तथा डाक सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ। खबरमा अब राष्ट्रिय खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि मतदान शुरू भएको छ। ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो पटक मत खसाल्नु भएको छ। मतदानका लागि मतदाता बिहानदेखि लाइनमा लागेको छ। यो सँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि उत्साहित भएका छन्। टाढा जान पर्नेहरू मतदान सकिएर दशैं भित्र्याउन घर पुग्ने सोचमा रहेका छन् र कांग्रेसले महाधिवेशन प्रतिनिधि निधिमा फेरि ऊर्जा भरेको छ। खराब मौसम र प्राविधिक समस्यासँगै ढिला मतदान शुरू गर्दा रातीमा मतदातालाई कठिन हुने भएकाले हिजो अपरान्हदेखि थाल्ने भनिएको मतदाताकै समस्यालाई र स्वास्थ्यलाई ख्याल राखेर आज बिहान सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जानकारी गराएको छ। उहाँले दिउँसो 3 बजेसम्म मतदान गर्न सकिने पनि बताएको छ। महाधिवेशन प्रतिनिधिको संख्या 7327 रहेको पनि सदस्य कठुवालले जानकारी गराएको छ। निर्वाचन समितिका संयोजक
वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले साँझमा मतदान शुरू गर्दा रातैभर मतदाताले अप्ठ्यारो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै आज बिहानदेखि मतदान थालिएको पनि बताएको छ र मतपत्र धेरै भएकाले आफूसँगै 32 जना वरिष्ठ अधिवक्ताहरूले मतपत्र हस्ताक्षर गरेको पनि बताएको छ। उम्मेद्वार मतदाता धेरै भएका कारण मतपत्र छपाईमा ढिलाइ भएको समेत बताएका छन्। नेकपा एमाले आउँदो मंगसिर 26 गते वडा अधिवेशन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज बसेको स्थायी कमिटिको बैठकले मंगसिर 26 गते वडा र आउँदो पुस 4 गते पालिका अधिवेशन गर्ने निर्णय गरिएको छ र मंगसिर पहिलो हप्ता राष्ट्रिय भेला

0: अहल पहल बढ़ेको छ। विशेष गरी लामो दूरीका सवारी साधनको टिकट लिन यात्राहरू शुक्रबार बिहानदेखि टिकट काउन्टरमा पुग्ने गरेका छन् र पर्वको बेला घर जाने यात्राको चाप बढ़ने भएकाले अन्तिम समयमा टिकट नपाइने समस्या हुन सक्ने भन्दै यात्राहरू अग्रिम टिकट लिन थालेका छन्। काठमाडौँबाट पूर्वी र पश्चिम नेपालका विभिन्न जिल्लामा जाने यात्राको चाप बढ़ेसँगै यातायात व्यवसायलाई पनि यात्रा व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ। खेलम्ब खबरमा अब विदेशको खबर। युक्रेनको पूर्वी क्रामतोस शहरमा यात्रुवाहक बस दुईवटा बसमा रूसी ग्लाइड बम आक्रमण हुँदा 30 जनाको मृत्यु भएको छ। युक्रेनी अधिकारीहरूको अनुसार क्रामतोस्क समुदायकै बिलेन्स्के गाउँमा थप 3 जनाको मृत्यु भएको हो। आक्रमणमा 18 जना घाइते भएको डोनेस्टक क्षेत्रीय प्रमुख बादिन फिलियन्सले जनाएको छ र उनले रूसी सेनाले धेरैभन्दा धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यको साथ यात्रुवाहक बसलाई निशाना बनाएको आरोप लगाएका छन्। खेलम्बु खबरमा अब खेल खबर। खेल खबरमा भारतको पुणेमा जारी 8 विश्व गोजुरियो कराते च्याम्पियनशीपको पहिलो दिन नेपालले ऐतिहासिक र शानदार शुरूआत गरेको छ। प्रतियोगिताको प्रारम्भमा नै नेपाली टोलीले 4 स्वर्ण 4 रजत र 3 काँस्य गरी 11 पदक जितेको छ। नेपाल गुजुरियो कराते संघका प्रमुख प्रशिक्षक बलराम मित्रको नेतृत्वमा गएको नेपाली टोलीले रेफ्री र कोच सेमिनार सम्पन्न गरेसँगै बुधबार मुख्य फाइट कुमोते र कता स्पर्धाको पहिलो दिनमै गौरवमय सफलता हासिल गरेको छ र यसै गरी नेपाली टोलीका तर्फबाट मैदानमा उत्रिएकी सिन्धुपाल्चोक जिल्लाको 15 वर्षीय सन्ध्या श्रेष्ठले 48 केजी तौल समूहको कुमुते फाइटतर्फ ऐतिहासिक स्वर्ण पदक जितेका छन् र पुणेमा राष्ट्रिय रंगशालामा भएको निकै रोमाञ्चक र कड़ा प्रतिस्पर्धामा सन्ध्याले घरेलु मैदानको फाइट उठाइरहेको बलियो प्रतिस्पर्धी भारतकी खेलाड़ीलाई फाइनलमा सोझो सेटमा पराजित गरी च्याम्पियन विश्व च्याम्पियन उपाधि जितेको छ र यसै गरी सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढ़ी नगरपालिकाबाट पनि विदाई भएर गएकी सन्ध्याको यो जितले सिंगो जिल्ला र देशकै शिर उच्च बनाएको मेयर कृष्ण प्रसाद सापकोटाले बताएको छ र पुणेमा टोलीका साथै रहेका सिन्धुपाल्चोकका प्रशिक्षक निराजन थापा मगरको अनुसार सन्ध्या श्रेष्ठसँगै नेपालका अन्य 3 खेलाड़ीहरू मनिषा मगर विवेक शाही र रविका धामीले पनि आफ्नो तौल समूहमा स्वर्ण पदक जितेर राष्ट्रको नाम उच्च पारेका छन्। एसएससी अण्डर 19 पुरूष एसिया कपको खेल तालिका सार्वजनिक भएको छ। एसियन गेम्स काउन्सिलले बिहिबार अण्डर 19 कपको खेल तालिका सार्वजनिक गरेको छ। प्रतियोगिता नोभेम्बर 5 देखि 14 कार्तिक 19 देखि 28 गतेसम्म ओमानमा हुनेछ। नेपाली समय एमा रहेको भारत पाकिस्तान र यूएईसँग खेल्ने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि मतदान शुरू। नेकपा एमाले आउँदो मंगिर 26 गते वडा अधिवेशन गर्ने। काठमाडौँको बडेलकण्ठबाट 21 किलो सुन बरामद। अग्रिम टिकट खुल्ला भएसँगै नयाँ बस पार्कमा यात्रुको भीड़ बढ्दै। बम आक्रमणमा युक्रेनमा 30 जनाको मृत्यु र अण्डर 19 एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह 12 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा

0: नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: दाई तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
4: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
3: किन?
4: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
3: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
4: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
3: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
4: याद गरौं, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौं।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
6: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
5: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
7: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
8: LMBFM 89.6 MHz।

0: Lumbu FM 89.6 MHz.
1: चिटिक्क परेर कहाँ जानला हो र
2: तलका भोलि बिहा बिहाको तयारी गर्न पर्छ र बुढी माउ त्यही माथि कलाकार पनि आउनुहुन्छ आज
1: राति साह्रै गरेर आउनुहुन्छ दाहाँ बायाँ होइन है
2: दाहाँ बायाँ हुन्न त्यस्तो त
1: मेरो छोरालाई कसैको नजर नलागोस्
2: त्यति नभनु न लागोस् भनौँ न
1: लागोस् लागोस् लागोस्

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: இளம்பு பிரேக் டைம்.
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाको

0: को स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: खेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: हो
0: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: minute, just a minute, we will return back. Return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लथर सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मीको सल्लाह बिना प्रयोग नगरौ।
6: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: अरुलीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चो। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited, Soltara Shanga Sugri Nagarpalika 5, Singapore. Email hotelaruniko@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Soltara Shanga Sugri Nagarpalika 5, Singapore.
8: ओइनी के पार ओइ मित्र, यो रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
9: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
10: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
9: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि अब। सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
8: राम राम राम राम राम। अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
9: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
11: हजुर, यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
12: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
11: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
13: 9849927।
14: हेलम्बु FM 89.6 MHz।
15: तामाङ सुपर स्टार डम्फु मिडिया प्राइभेट लिमिटेड प्रस्तुत गर्दछ।

0: இளம்பு பிரேக் டைம்.
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म

0: जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
2: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बाल बालिकालाई
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
7: हो र, होइन होला त्यस्तो त।
8: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
7: केही भएन मिस,
8: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
1: नेपाल सरकार।

0: सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
1: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
2: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
3: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: minute, just a minute, we will return back.
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए,
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
8: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए, लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
7: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: अब सुन्नुहोस् पूरा समाचार।
10: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
9: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
10: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
9: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
10: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
9: मद्यपान र धूम्रपान सेवन नगरौं,
10: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
14: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: wait just a minute. We will return back.
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो,

0: खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
1: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निज

0: को
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ

0: இளம்பு பிரேக் டைம்.
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाबु हतियारो छ, टच बालेर जाऊ।
10: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
9: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
10: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
9: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
10: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
9: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: नमस्ते।
1: तपाईं अहिले हेलोम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
0: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।
2: ओ सुवर डाडीलाई चिया खाउँ त।
3: हुन्छ हुन्छ।
2: कति बजेको यार वैभव फर्किन पनि, अब त भन न भन माया कृष्ण नपार्नु नि है केटा।

0: 스케줄 그래서 협회 나가니 그때 가서.
1: 어이, 저기 이게 저래 고래 나오네. 저만 하라.

तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: wait. Just a minute. We need to return back. Return back. New Aruniku Hutong and Reference 5 Limited. Reference 5 Limited. Chautha Rashanga Tsungari Nagarpalika 5 Sindhupalcho. Our services, deluxe room with SUs, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniku Hotel and Restaurant Private Limited. Chautara Sangha Sugari Nagarpalika 5 Sindhupalcho. Email hotelaruniku@gmail.com. Contact 011-620-326-960-982293. New Aruniku Hotel and Restaurant Private Limited, Chautara Sangha Sugari Nagarpalika 5 Sindhupalcho.
1: वहीनी के पार वही मित्र ये दुम्सोले अल गोरु जाई अल बादेर कत्ता सम्मको यात्रा है मित्र
2: मित्र 600 लार बने पतिरा जाऊँ बने रा इने को आमित
3: ये आमा हो शांगल बोलो बने पाने पुगने पाने विशेष काम जे क्या चाहिए
2: अब किन्हों उन्होंने मेरे भाई टाइम मात्रा लगाया रा बहनों ने अब सुट पॉइंट सिलाउन बने पतिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बने पानी जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाइ पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाइ पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849927
7: बा
8: हजुर बुहारी
7: ग्रिल मेसिन फर्निचर का मेसिन ट्याक्टर का पार्ट्सहरू चाहिए थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
8: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 9843940667 र 9818779908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
9: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ

आसियाको जामे हेर्नुभन्दा पहिल्यै डुबेर मरिसके कि क्या हो? हत्तेरिका के गर्नु? लौ हिँड छिटो।

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो

0: तर्फबाट हाम्रा मुक्तिदाता येशु ख्रिस्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचार 23 अध्यायको 13 पददेखि 36 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनु समय यसरी पाठ गर्नेछौ। धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो ढुङ्गीहरू, किनकि तिमीहरू मानिसहरूको सामुन्ने स्वर्गका राज्यको ढोका बन्द गर्दछौ। तिमीहरू न त आफै पस्दछौ न पस्न चाहनेहरूलाई पस्न दिन्छौ। धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो ढुङ्गीहरू, किनकि तिमीहरू विधवाहरूको घर खाइदिन्छौ र लामो लामो प्रार्थना गर्ने भान पार्दछौ। यसैले अरूले भन्दा तिमीहरूले ज्यादा दण्ड पाउने छौ। अरूले भन्दा तिमीहरूले ज्यादा दण्ड पाउनेछौ। धिकार तिमीहरूलाई शास्त्री र फरिसी हो ढुङ्गीहरू, किनकि तिमीहरू एकजनालाई आफ्नो मतमा ल्याउनलाई समुद्र र जमिन चाहर्दछौ र त्यो तिमीहरूको मतमा आएपछि त्यसलाई आफूभन्दा दोब्बर नरकको छोरो बनाउँछौ। धिकार तिमीहरूलाई अन्ध अगुवा हो जसले भन्दछौ कसैले मन्दिरको शपथ खाँदा केही हुँदैन, तर मन्दिरको सुनको शपथ खाँदा त्यस शपथले बाँधिनेछ। मूर्ख र अन्ध हो, कुन चाहिँ ठूलो हो, सुन कि सुनलाई पवित्र पार्ने मन्दिर? कसैले भेटीको शपथ खाँदा केही हुँदैन, तर त्यसमाथि राखिएको भेटीको शपथ खाँदा चाहिँ शपथले बाँधिनेछ। ए अन्ध हो, कुन चाहिँ ठूलो हो, भेटी कि भेटीलाई पवित्र पार्ने वेदी? यसकारण वेदीको शपथ खानेले वेदीको र त्यसमाथिको सबै थोकको शपथ खान्छ। मन्दिरको शपथ खानेले मन्दिर र त्यसभित्र बास गर्नुहुनेको शपथ खान्छ। स्वर्गको शपथ खानेले परमेश्वरको सिंहासनको र त्यसमाथि विराजमान हुनुहुनेको शपथ खान्छ। धिकार तिमीहरूलाई शास्त्री र फरिसी हो ढोङ्गीहरू, किनकि तिमीहरू पदिना र सुप र जिराको दशमांश दिन्छौ, तर व्यवस्थाका गहकिला विषयहरू अर्थात न्याय दया र विश्वासको अवहेलना गरेका छौ। तिमीहरूले दशमांश दिने काम गर्नुपर्ने थियो अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्ने थियो। अन्ध अगुवा हो तिमीहरू, भुसुना चाल्दछौ तर ऊँटलाई चाहिँ निल्ली हाल्दछौ। धिकार तिमीहरूलाई शास्त्री र फरिसी हो ढुङ्गीहरू, किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि मार्दछौ तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्छन्। अन्ध फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार र तिनको बाहिरपट्टि पनि सफा होस्। धिकार तिमीहरूलाई शास्त्री र फरिसी हो ढुङ्गीहरू, किनकि तिमीहरू चुन लाइराखेका चिहानहरू जस्ता छौ, जो बाहिरपट्टि सुन्दर देखा पर्छन् तर भित्रपट्टि भने मरेको मान्छेहरूको हाडहरू र सबै अशुद्धताहरूले भरिएका हुन्छन्। यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूको सामान्य धर्मी देखा पर्दछौ तर भित्र भने कपट र दुष्टताले भरिएका छौ। धिकार तिमीहरूलाई शास्त्री र फरिसी हो ढोङ्गीहरू, किनकि तिमीहरू अगमवक्ताका चिहानहरू बनाउँछौ र धर्मीहरूका स्मारकलाई सिंगार्छौ र भन्दछौ हामी आफ्ना पुर्खाहरूको समयमा भएता हामी अगमवक्ताहरूको रगत बगाउनमा उनीहरूसँग सहभागी हुने थिएनौ। यसरी तिमीहरू अगमवक्ताहरूलाई हत्या गर्ने सन्तान हौ भन्ने प्रमाण तिमीहरू आफै दिन्छौ। तिमीहरूको पुर्खाहरूले गरेका पापको काम पूरा गर। सर्पहरू साँबे सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कनेछौ? यसकारण म तिमीहरू कहाँ अगमवक्ताहरू र बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँछु, तिनीहरूमध्ये कतिजनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा डाँग्नेछौ र कतिजनालाई आफ्ना सभाघरहरूमा कोरा लाउनेछौ र सहर सहर उँधो सताउनेछौ। पृथ्वीमा बगाइएका सब धर्मीजनको रगत, निर्दोष हाबिलको रगतदेखि लिएर बेरसेबाको छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र स्थान र वेदीको बीचमा हत्या गर्यौ, सो तिमीहरूकै टाउकोमा पर्नेछ। साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन्। ए यरूशलेम, त जसले अगमवक्ताहरूलाई मार्ने र त कहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्ने, जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटा मुनि बटुल्छ, त्यसरी नै मैले धेरै पल्ट तेरो अगमवक्ता तेरा बालकहरूलाई बटुल्न इच्छा गरे, तर तैले मानिनस्। हेर, तिमीहरूको घर उजाड छोडिएको छ, किनभने म तिमीहरूलाई भन्दछु, परमप्रभुको नाउँमा आउने धन्यका हुन् नभनेसम्म तिमीहरूले मलाई देख्ने छैनौ। आदरणीय श्रोता, यो खण्ड मैले अलिकति बढी पढे तापनि 13 36 खण्डलाई हामीहरू छोटकरीमा हेर्नेछौ। र यो खण्डमा प्रभु यीशु ख्रिस्टले फरिसीहरू र सदुकीहरूलाई प्रभुले ढोङ्गीहरू भनिकन भनौ उहाँले सम्बोधन गर्नुभएको छ। शास्त्री र फरिसीहरू चाहिँ ढोङ्गीहरू हुन् भनेर प्रभुले यहाँ स्पष्ट पार्नुभएको छ। ढोङ्गीहरू भनेको चाहिँ बाहिर एउटा, भित्र अर्को। बाहिर देखाउनको निम्ति हर प्रयास गर्ने र भित्रपट्टिको रूप चाहिँ अर्कै हुने। त्यसकारण दुईटा रूप, भित्रको रूप अर्को र बाहिरको रूप अर्को। यसरी मानिसहरूलाई धोका दिनलाई, मानिसहरूलाई बिगार्नका निम्ति ढोङ्गीपनले ठूलो भूमिका खेल्छ। शास्त्री र फरिसीहरू यहुदी समुदायका दुईटा समूहहरू हुन्। धेरै समूहहरूमध्ये शास्त्री र फरिसीहरू पनि दुई समूहहरू हुन् र अर्को सदुकीहरू छन्। यी दलहरू हुन् अथवा समूह समूहहरू छन्। यहुदी समुदायभित्र नै यी समुदायहरू, शास्त्रीहरू विशेष गरेर धर्मशास्त्रलाई अर्थ लगाउने, धर्मशास्त्रको अर्थलाई ठिक यही हो भनेर अन्तिम निर्णय दिने व्यक्तिहरू चाहिँ शास्त्रीहरू हुन् भने फरिसीहरू चाहिँ विशेष गरेर सभा घरहरूमा सेवा पुर्याउने विशेष व्यक्तिहरू हुन् र फरिसीहरूलाई एउटा सेवा सभा घरहरूमा सेवा गर्नका लागि दिएको र प्राय मानिसहरू चाहिँ फरिसीहरूसँग नै बढी सम्बन्धित हुन्थे। सदुकीहरू चाहिँ मन्दिरमा पुजारीपनको काम गर्ने भएकोले सदुकीहरू चाहिँ विशेष गरेर मन्दिरमा नै व्यस्त हुन्थे। यसरी सदुकीहरू, शास्त्रीहरू र फरिसीहरूले यीशु ख्रीष्टलाई दिन रात चियो चासो गरिरहन्थे र यीशु प्रभुले उनीहरूको सेवालाई, उनीहरूले गरेको सेवा अनि धर्मशास्त्रको अर्थ लगाउने कुरा सबै कुरा यीशु प्रभुले अवलोकन गर्नुभयो र यीशु प्रभु आफै परमेश्वर हुनुभएकोले, व्यवस्थाको आधिकारिक व्यक्ति हुनुभएकोले, व्यवस्थालाई पनि यीशु प्रभुले आफ्नै एउटा अधिकार पूरा प्रयोग गरिकन व्यवस्थालाई उहाँले अर्थ लगाउनुभयो र शास्त्री र फरिसीहरूले व्यवस्थालाई जुन तरिकाले अर्थ लगाए, एउटा अधिकार नभएकाहरू जस्तो र भित्र पट्टि आफूले नगर्ने तर बाहिर चाहिँ मानिसहरूलाई गर भनेर सिकाउने व्यक्तिहरू, आफूले नगर्ने तर अरूलाई चाहिँ गर भनेर सिकाउने व्यक्तिहरू, यिनीहरू ढोङ्गीहरू भनेर यीशु प्रभुले देख्नुभयो र उहाँले कडा रूपमा नै यी व्यक्तिहरूलाई एकदम ढोङ्गी भनेर सम्बोधन गर्नुभयो। उनीहरूको व्यवहारा, उनीहरूको जातिकला, उनीहरूले गरेको व्यवहारा र उनीहरूको भनौ दोहोरो चरित्रलाई देखेर प्रभु येशूले कड़ा रूपमा प्रस्तुत गर्नुभएको छ यो खण्डमा। र विशेष गरेर यो खण्डलाई छोटकरीमा हेर्दा शास्त्री र फरिसीहरूलाई यीशुले ढोंगीहरू भन्नुभएको छ भने उनीहरूले मानिसहरूको सामुन्ने स्वर्गको राज्यको ढोका समेत बन्द गरेका छन्। उनीहरूले भनेको कुरा सही भए पनि उनीहरूले गरेको कुरा गलत थियो र मानिसहरूले भनेको कुरा भन्दा पनि गरेको कुरालाई पछ्याएको देखिन्छ। त्यसै कारण यीशु प्रभुले देख्नुभयो यिनीहरूले आफूले भन्ने सत्य कुरा तर व्यवहारमा नल्याउने कुरा देखेर यिनीहरूलाई ढुङ्गी भनेर पनि यीशु प्रभुले त्यो नाम अथवा त्यो संज्ञा दिनुभयो ढुङ्गीहरू, किनभने उनीहरूले नै स्वर्गको ढोका बन्द गरेका छन्। उनीहरूको व्यवहारले उनीहरूले आफूले नगर्ने अनि अरूलाई पनि नगर भनेर मुखले एउटा गर्ने कुरा अर्कै गरेर स्वर्गको राज्यलाई बन्द गरेका छन्। उनीहरू आफै पनि स्वर्ग राज्यमा पस्दैनन् र अरूलाई पनि पस्न दिँदैनन् भन्ने कुरा यीशु प्रभुले स्पष्ट बताए। मानिसहरू आफू पनि नपस्ने अरूलाई पनि पस्न नदिने यो प्रवृत्ति चाहिँ साह्रै नराम्रो हो। राजा समाजमा यस्तै कुराहरू देखिन्छ, मैले पाएन भने अरूले पनि नपाओस् भनेर छेक्ने प्रयास गर्दछन्। यो भनेको एकदम धूर्तता हो, यो नराम्रो कुरा हो। आफूले नपाए भने अरूले पाओस् भन्ने मन चाहिँ राम्रो मन हो, तर आफूले पाएन भने उसले पनि नपाओस् भनेर मानिसहरूले हत्या समेत गरेका छन्। र यी व्यक्तिहरू शास्त्री र फरिसीहरूले आफूलाई त्यसरी प्रस्तुत गरेको हामी देख्छौ। र यिनीहरूले विधवाहरूको घर खाइदिन्छन् र लामो लामो प्रार्थना गर्ने भान पनि गर्दछन् र विधवाहरूको जीवनमा उनीहरूले अवहेलित गर्ने, उनीहरूलाई तुच्छ ठान्ने र उनीहरूलाई तल खसाल्ने काम यिनीहरूले गर्थे र लामो लामो प्रार्थना गर्ने भान पनि यिनीहरूले पार्दथे मानिसहरूलाई देखाउनको निम्ति। उनीहरू चर्को रूपमा प्रार्थना गरेर आफूलाई भित्र खोक्रो बाहिर चाहिँ बोक्रो भनेर देखाउने व्यक्तिहरू थिए। राजा समाजमा धेरै मानिसहरू यस्तै हुन सक्छ कि उनीहरूले मानिसलाई देखाउनका निम्ति हर तर उनीहरूले कोसिस गर्दछन् तर भित्र भने त्यस्ता हुँदैनन्। उनीहरू एकजनालाई आफ्नो मतमा ल्याउनलाई समुद्र र जमिन सहार्दछन्, धेरै मेहनत गर्दछन् तर त्यो उनीहरूको मतमा आएपछि उनलाई आफूभन्दा दोब्बर नरकको छोरो बनाउँछन् र उनीहरूले आफ्नो मतमा ल्याउनका निम्ति हर प्रयास गर्छन्। मतमा आइसकेपछि उसलाई नरकको खोजमा उनीहरूले पठाउँछन्। उनीहरू आफू पनि स्वर्ग जाँदैनन्, यिनलाई पनि स्वर्ग नजानको लागि ठूलो भूमिका खेल्छन्। र यहाँ यो पनि छ कि मन्दिरको शपथ खानेले मन्दिर र त्यसभित्रको बास गर्नु हुनेको शपथ खान्छ। उनीहरूले पुदिना र सुप र जिराको दशांश दिन्छन् तर व्यवस्थाका गहकिला विषयहरूको अवहेलना गरेको देखिन्छ र यीशु प्रभुले चाहिँ उनीहरूलाई सुप र जिराको दशांश दिँदा त राम्रै हो, त्यो असलै हो, तर त्यो दिएर मात्रै पुग्दैन, व्यवस्थाका गहकिला जो न्यायका कुरा हुनुपर्ने थियो, दयाको कुरा हुनुपर्ने थियो, विश्वासको कुरा हुनुपर्ने थियो, त्यसकारण दशांश दिएर पनि न्यायको कुरा, दयाको कुरा र विश्वासको कुरा हुनुपर्ने थियो तर त्यहाँ थिएन। त्यसै कारण यीशुले धिकार भनेर यिनीहरूलाई भनौ सम्बोधन गर्नु पर्यो किनकि उनीहरू कचौरा र थालको बाहिरपट्टि माझ्दछन् तर भित्रपट्टि भने ती लोभ र असहमले भरिएका हुन्छन्। भित्रपट्टि कुहिएको बाहिरपट्टि चाहिँ राम्रो देखाउने चरित्र उनीहरूको थियो र यस्तो दोहोरो चरित्र भएर जिउनेहरूलाई प्रभुले ढोङ्गी कपटी भनिकन सम्बोधन गर्नुभएको छ। अन्ध फरिसीहरूलाई उहाँले भन्नुभयो पहिले कचौरा र थालको भित्रपट्टि सफा पार र तिनको बाहिरपट्टि पनि सफा होस्। भित्रपट्टि ठिक हुनुपर्छ भन्ने कुरा यहाँ हामी बुझ्छौ। अन्ध फरिसीहरूले त्यो गरेनन्, उनीहरूले त कचौराको बाहिरपट्टि मात्र उनीहरूले टल्काए, भित्रपट्टि चाहिँ गन्ध थियो। त्यसै कारण यीशु प्रभुले उनीहरूलाई अन्धहरू भनिकन भन्नुभयो। शास्त्री र फरिसीहरूलाई चुन लाइराखेका चिहानहरू जस्ता भन्नुभएको छ। उनीहरू चाहिँ बाहिरपट्टि सुन्दर देखा पर्छन्, सबैले राम्रो भन्छन्, सबैले असल छन् भन्छन्, तर भित्रपट्टि भने मरेको मान्छेहरूको हाडहरू सबै अशुद्धताले भरिएका हुन्छन्। र एउटा चिहानलाई हेर्दाखेरि बाहिर एकदम कमेरोले पोतेको कारण सेतो देखिन्छ, राम्रो देखिन्छ, तर भित्र भने कुहिएका हाडहरू र अशुद्धताले भरिएको हुन्छन्। त्यसरी नै मानिसहरूको जीवनमा जुन मानिसले बाहिर देखाउने, समाजमा देखाउने हिसाबले काम गर्छ, भित्रपट्टिको वास्ता गर्दैन, त्यो व्यक्तिहरू ढुङ्गीहरू हुन्छन्, उनीहरू अन्धहरू हुन्छन् र उनीहरू चाहिँ चिहानहरू जस्ता हुन्छन्। यसरी नै शास्त्रीहरू र फरिसीहरू पनि बाहिर मानिसहरूको सामान्य धर्मी र धर्मी देखा पर्छन् र भित्र भने कपट र दुष्टताले भर्दछन् भन्नुभयो। आदरणीय श्रोता, मानिसहरूको जीवनमा बाहिर चाहिँ म असल छु भनेर देखाउने थुप्रै प्रयासहरू भइरहन्छन्, तर भित्र भने कपट दुष्टताले भरिएको हुन्छ, लोभले भरिएको हुन्छ, डाहले भरिएको हुन्छ, खराब कुराले भरिएको हुन्छ। र शास्त्री र फरिसीहरूले अगमवक्ताहरू चिहानहरू पनि बनाए अथवा उनीहरूलाई मारे र उनीहरूले धर्मीहरूको स्मारकलाई पनि सिंगार्छन् र उनीहरूलाई साँभे सर्पका बच्चा र नरकको दण्ड पाउने व्यक्तिको रूपमा सम्बोधन गर्नुभयो। यिनीहरूले अगमवक्ताहरूलाई मारेका छन्, उनीहरूले धर्मीहरूको स्मारकलाई उनीहरूले सिंगार्छन् र उनीहरू बाहिर राम्रो देखा पर्छन् र असल काम गरेको छु भन्छन्, तर उनीहरू साँभे सर्पका बच्चाहरू जस्तो व्यवहार गर्दछन्। त्यसकारण पृथ्वीमा बगाएको सबै धर्मी जनको रगतको निर्दोष हाबिलको रगतदेखि लिएर बेरेक्याका छोरा जकरियाको रगतसम्म, जसलाई उनीहरूले पवित्र स्थान र वेदीको बीचमा हत्या गर्थे गरे र सो उनीहरूकै टाउकोमा पर्ने छ भन्नुभयो। सबै यो शास्त्री र फरिसीहरूले गरेका कुकर्महरू, उनीहरूले परमेश्वरको वचन धर्मशास्त्र व्यवस्था पाएर पनि उनीहरूले आफूलाई व्यवस्था अनुसार नचलेर मानिसहरूको अगाडि व्यवस्थालाई, व्यवस्थाको अर्थ लाउने व्यक्तिहरू, व्यवस्थाले यो यो भनेको छ भनेर भन्ने व्यक्तिहरू, यो गर त्यो गर भनेर समाजलाई भन्ने मानिसहरू, तर आफैले नगरिकन अरूलाई गर भनेर यिनीहरूले बल लगाएको, उनीहरूले आज्ञा दिएको कुराहरू यहाँ देख्छौ। र कति अगमवक्ताहरूलाई मारे र अब यिनीहरूले यीशुलाई पनि मार्ने योजनामा उनीहरू हुन्छन्। त्यसैले यिनीहरूमाथि कडा दण्ड आउने कुरा यीशुले यहाँ प्रकट गर्नुभएको छ। यस्तै ढोङ्गीहरूको न्याय एक दिन हुनेछ र बाहिर ठिक्क भित्र दिक्क भएर जिउने मानिसहरू, अरूलाई देखाउने हिसाबले काम गर्नेहरू, भित्र आफूले नगर्ने बाहिर चाहिँ मानिसहरूको अगाडि ठिक छु भनेर देखाउने मानिसहरू, यी सबैको न्याय परमेश्वरले गर्नुहुन्छ। र यीशु प्रभुले यिनीहरूलाई कडा रूपमा प्रस्तुत गर्दै गर्नुहुँदाखेरि उहाँले आफूलाई सही कुरा प्रकट गर्दै यस्तो खालको ढुङ्गीपन ढुङ्गीहरूले परमेश्वरको राज्यमा काम गर्न सक्दैनन् र उनीहरूको न्याय पक्कै हुन्छ भन्ने कुरालाई पनि यहाँ परमेश्वरको आत्माले लेखकद्वारा प्रकट गरिराख्नु भएको छ। र यस्ता मानिसहरूले गर्दाखेरि स्वर्गको ढोका समेत बन्द हुने कुरा पनि यहाँ उल्लेख गरिएको छ। र लेखकले शास्त्री र फरिसीहरूलाई ढुङ्गीको संज्ञा दिएको छ, उनीहरूलाई धिकार्नु भएको छ, किनकि उनीहरू बाहिर मानिसको सामान्य धर्मी देखा पर्ने र भित्रपट्टि लोभ र असयमले भरिएको कुरा यहाँ देखिन्छ। र यीशुले भन्नुभयो, पहिलो कचौरा र थालको भित्रपट्टि सफा पार र तिनको बाहिरपट्टि पनि सफा पार। त्यसरी नै हरेकले आफूलाई बाहिर मात्र होइन भित्र पनि धर्मी ठहरिनु पर्छ। आदरणीय श्रोता, परमेश्वरको राज्यमा यसरी ढुङ्गीपनले काम गर्दैन। ढुङ्गीपनमा जुन दोहोरो चरित्र छ, बाहिर असल देखाउने खोज्ने र भित्रपट्टि चाहिँ खराबले भरिएको हुन्छ, यस्तो कुरालाई संसारले न्याय नगर्ला, तर परमेश्वरले हरेकको न्याय गर्नुहुन्छ। राजा यदि तपाईँ हामी सबैको जीवनमा न्याय गर्ने परमेश्वर नै हुनुहुन्छ, उहाँले हरेकको जीवनलाई हेर्नुहुन्छ, कतै ढुङ्गीपनले हाम्रो जीवनमा पनि बास गरेको छ कि, हाम्रो व्यवहारमा दोहोरो चरित्रले काम गरिरहेको छ कि आज हामी आफैले आफैलाई जाँच गरौं, आफैले आफैलाई सोचौं, कतै शास्त्री र फरिसीहरू जस्तै हाम्रो जीवनमा पनि ढोङ्गीपनले राज्य गरेको छ कि र ढोङ्गीपनबाट अलग हुनुपर्छ, ढोङ्गीपनबाट छुटकारा पाउनुपर्छ र त्यसको लागि येशु प्रभुलाई साँचो हृदयले विश्वास गर्नुपर्छ। येशुलाई साँचो हृदयले विश्वास गरिसकेपछि उहाँको आत्मा हाम्रो जीवनमा आत्माले हाम्रो जीवनमा बास गर्नुहुन्छ। उहाँको आत्माको सहायताबाट हामी सबैजना ढोङ्गीपनबाट हामी बाँच्न सक्छौ, ढोङ्गीपनलाई विजय गर्न सक्छौ अथवा ढोङ्गीपनबाट हामी विजय हुनेछौ र परमेश्वरलाई महिमा दिने जीवन हामीले पाउनेछौ र आज ढोङ्गीपनबाट छुटकारा पाएर परमेश्वरको राज्यमा आनन्दित भएर जिउन हामी सक्नेछौ। त्यसकारण आज प्रवचन सुन्दै गर्नुहुँदाखेरि यहाँहरू कतिजनाले येशूलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन भने र आफ्नो जीवनमा ढोङ्गीपनले राज गरिरहेको देख्नुभएको छ भने आज नै येशूलाई ग्रहण गर्नुहोस्, येशूलाई विश्वास गर्नुहोस् र येशूलाई विश्वास गरेर ढोङ्गीपनबाट छुटकारा पाउनुहोस् ताकि स्वर्गको राज्य कसैले नछेकोस्, बन्द नगरोस्, हामीद्वारा कसैबाट पनि स्वर्गको राज्य बन्द नहोस्, बरु स्वर्गको राज्य खुलाउन सकेको होस्। आउनुहोस् हरेकले येशूलाई विश्वास गरौं र ढोङ्गीपनबाट छुटकारा पाऊ र परमेश्वरको महिमा गरौं। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले समय दिनुभयो भने अर्को मौका पायो भने फेरि प्रवचनको सेवा गर्ने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय।

0: पर्छ, भाउ खोज्नेलाई बुढेसकालमा एक्लै हुन पर्छ।
1: किन ढाँट्नु राजु तिमीलाई, भाउ खोजेको होइन, कुमार केटो खोजेको, भाउ खोजेको होइन।
0: कोही डुब्छन् पिरतीमा, कोही डुब्छन् ऋणमा।

0: राष्ट्रपति पौडेलद्वारा एउटा मात्रै अध्यादेश जारी भितौली जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सम्बन्धी अध्यादेश मन्त्री परिषदबाट स्वीकृत चाडपर्वको समयमा अत्यावश्यक सेवाहरू सुचारू गर्न निर्देशन
1: तथा सार्वजनिक विधाका बेलामा पनि निरन्तर रूपमा सेवा सञ्चालन गर्नको लागि आवश्यक पनि जनशक्ति औषधि उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्ने र नागरिकले अत्यावश्यक सेवाको लागि अनावश्यक शास्ति गर्नु पर्ने अवस्था सिर्जना नगर्ने भनेर यो पनि निर्णय भएको छ।
0: कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान जारी। आजैबाट मतगणना शुरू हुने एमाले स्थायी कमिटि बैठकमा चार एजेण्डामाथि छलफल। नेकपाले कार्तिक सातमा दुई दिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने,
2: दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक सात गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौं।
0: असोजको पहिलो साता परेको पानीबाट भएको क्षतिमा छ जिल्लामा विपद संकटग्रस्त क्षेत्र घोषणा। आज राति पनि अधिकांश क्षेत्रमा पानी पर्ने। धादिङमा सड़क भाँसिँदा सवारी आउजाउमा प्रभाव।
3: यो पेसी राजमार्गको गनौती भन्ने ठाउँमा नदीले कटान गर्दै जाँदाखेरि चाहिँ बाटो भाँसिएको अवस्था छ र गाड़ीहरू चाहिँ पूर्ण रूपमा बन्द भएको अवस्था छ।
0: र जापानमा सम्पन्न 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई सरकारले सम्मान गर्ने। महिला कबड्डी र कराँतेका खेलाड़ी र व्यवस्थापकले नगद पाउने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले गर्नुपर्ने स्थानीय निर्वाचनको समय नजिकिन थालेको छ। वर्तमान जनप्रतिनिधिले आफूलाई सच्याउन आवश्यक छ। अनियमितता, जनप्रतिनिधिको दम्भ र स्वार्थपूर्ण व्यवहारले धेरै ठाउँमा स्थानीय तहप्रति नागरिकको असन्तुष्टि छ। अबको चुनावमा स्थानीय सरकारको कार्यशैली परिवर्तन हुने आधार देखिएन भने निर्वाचनमा जनसहभागिता कम हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। सरकारले राष्ट्रपति समक्ष 3 अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो, तर राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी गरेको हो। हाल 12 बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था थियो। अब छोट्याएर विपदको सम्बन्धमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय अध्यादेशमा उल्लेख गरिएको छ। सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि राष्ट्रपति समक्ष सिफारिशका लागि पठाएको थियो। दुई अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने विषय समावेश गरिएको छ। राष्ट्रपतिले जारी गरेसँगै अध्यादेशले गरेका व्यवस्था लागू गरिएको छ। सरकारले चाडपर्वका समयमा अत्यावश्यक सेवाहरू सुचारू गर्न निर्देशन दिएको छ। स्वास्थ्य, खानेपानी, विद्युत, दूरसंचार, विमानस्थल, यातायात र अस्पताल लगायतका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पत्रकार सम्मेलनमा सरकारले अत्यावश्यक सेवाहरू अनिवार्य दिन निर्देशन दिएको बताएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाडपर्वका बेला अत्यावश्यक सेवामा कुनै अवरोध हुन नदिन, आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्न पत्राचार गरिसकिएको जानकारी दिनुभयो।
1: स्वास्थ्य, खानेपानी, विद्युत, दूरसंचार, सरसफाई, विमानस्थल, यातायात, सरकारी अस्पताल तथा अन्य अत्यावश्यक सेवाहरूमा चाडपर्वको बेला पनि तथा सार्वजनिक विधाका बेलामा पनि निरन्तर रूपमा सेवा सञ्चालन गर्नको लागि आवश्यक पनि जनशक्ति, औषधि, उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्ने र नागरिकले अत्यावश्यक सेवाका लागि अनावश्यक शास्ति गर्नु पर्ने अवस्था सिर्जना नगर्ने भनेर यो पनि निर्णय भएको छ। यो चाहिँ सबै निकायलाई हामीले त्यही अनुसार पत्रचार गरेर सम्बन्धित निकायलाई पठाएका छौं।
5: त्यसै गरी सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्धन गर्न लगानी सम्बन्धी सेवालाई सरल, पारदर्शी, स्वयंबद्ध र पूर्वानुमान योग्य बनाउने तयारी गरिएको छ। सरकारले बिरौटी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन अध्यादेश 2083 स्वीकृति गरेको छ।

0: आज बसेको मन्त्री परिषद बैठकले यस्ता जग्गामा बसोबास गर्ने गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने कानूनी बाटो खुल्नेछ। बैठकले विश्व बैंकसँग अर्थ क्विक क्वाटा स्ट्रेफी फण्ड भूकम्प विपद व्यवस्थापन कोषमा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको छ। बैठकका निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमिल्सेना,
1: विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ फण्ड सम्बन्धी म्यान्डेट एग्रीमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने, बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश 2083 स्वीकृत गर्ने, विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने र नेपाल न्याय सेवा सरकारी उकिल समूहका सह न्यायाधिवक्ता श्री अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढ़ुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।
0: त्यस्तै नेपाल न्याय सेवा सरकारी वकिल समूहका सह न्यायाधिवक्ता अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढ़ुवा गर्ने निर्णय सरकारले गरेको छ। नेउपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा व्यवस्थापन गरेको छ। हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भुटेकोशी त्रिशुली विपद अध्ययनका लागि गठित संसदीय विशेष समितिले विपद प्रभावितहरूको उद्धार राहत र पुनस्थापनाका लागि अल्पकालीन कार्ययोजना सार्वजनिक गरेको छ। समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले राहत वितरणमा एकद्वार प्रणाली पीड़ितहरूको बैंक खातामा प्रत्यक्ष भुक्तानी र बेपत्ता परिवारका लागि कानूनी जटिलता फुकाउन अध्यादेश जारी गर्नुपर्ने लगायतका सुझावहरू सरकार समक्ष पेश गर्नुपर्ने बताउनु भएको हो। आज सिंहदरबारमा बसेको संसदीय विशेष समितिले विपद व्यवस्थापनलाई थप व्यवस्थित बनाउन चारवटा मुख्य स्तम्भहरूमा आधारित सुझावहरू तयार पारेको पाण्डेले बताउनुभयो।
2: तहगत समन्वय र एकीकृत राहत वितरण प्रणालीलाई थप व्यवस्थित गराउनु पर्ने बनाउनु पर्ने, अहिले भइरहेकोमा थप सुधार गर्दाखेरि त्यसले सम्बोधन गर्छ भन्ने हिसाबले राखिएको छ, जसमा तहगत सहकार्य र समन्वय अधिकारीको व्यवस्था, अब हामीले यहाँनिर चाहिँ सम्बन्धित व्यक्तिहरू जो सम्पर्क सूत्र हुन्छन् उहाँहरूबाट समन्वय होस्, जस्तो त्यहाँ हामीले हेर्दाखेरि जिल्ला प्रशासन कार्यालयले पालिका प्रमुखजीहरूले पनि त्यहाँ समन्वय गरेर काम गरेर देखिया छ, अरू निकायहरूसँग पनि समन्वय भएको र कसले के रोल खेल्ने भन्ने कुरा छ, विभिन्न सयौं संस्थाहरू त्यहाँ आइराख्दा पनि उहाँहरूको पनि समन्वय गरेको देखियो।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ। नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी 7255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। अपरान्ह 5:30 बजेसम्म कुल 5363 मत खसेको थियो। प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा 943, सुदूरपश्चिम र कर्णाली प्रदेशमा गरी 982, लुम्बिनी प्रदेशमा 860, गण्डकी प्रदेशमा 723, बागमती प्रदेशमा 1225 र मध्य प्रदेशमा 900 मत खसेको छ। कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्के बीच प्रतिस्पर्धा भइरहेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन निर्वाचन समिति अनुसार मतदान सम्पन्न भएसँगै आज मतगणना शुरू हुनेछ। नेकपा एमाले स्थायी कमिटी बैठकमा चारवटा एजेण्डामाथि छलफल भएको छ। दुई दिन बसेको बैठकमा मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने, मंगसिर 26 गते उडा र पुष 4 गते पालिका अधिवेशन गर्ने, नगर र उडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने लगायतका विषयमा छलफल भएको हो। आजको बैठकमा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले आफ्नो धारणा राख्नु भएको थियो। उहाँले लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफू पुनः राजनीतिमा आएको बताउनु भएको थियो। एमाले सचिव पद्मा आर्यले भन्नुभयो,
3: वरिष्ठ नेता कमरेड विद्यादेवी भण्डारीले अब 11 वर्ष पछि आफ्नो पार्टी जीवनमा फर्किएको र आजको यो जुन मुलुकमा लोकतन्त्र संविधान प्रति एउटा जुन खालको खतरा देखिरहेको छ, अब यसको रक्षा गर्ने भनेको राजनीतिक दलले नै हो। जसले लोकतन्त्र स्थापना गरे तिनै दलहरूले नै यसको रक्षा गर्ने हो। म पनि हिजो त्यो आन्दोलनमा सरिक भए, त्यस्तो प्रतिको आघात माया विश्वास छ। पार्टीमा आबद्ध भएर लोकतन्त्रलाई गणतन्त्रलाई अझै सुदृढ बनाउनको निम्ति मद्दत पुर्याउन सक्छु।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी कार्यालय प्रेस डाँडामा आज बसेको नेकपा केन्द्रीय संयोजक समितिको बैठकले कार्तिक 7 गतेदेखि मंगिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। महाधिवेशनको तयारी, स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र सरकारका जनविरोधी तथा अराजक क्रियाकलाप विरूद्ध आन्दोलनको तयारी गर्नका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने कार्यविधि पारित गरिएको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो।
4: 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो अभियानको नाम चाहिँ हामीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नेछौ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक 7 गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौ र मंगिर 25 गतेसम्म यो अभियान सञ्चालन हुने। यसरी यो चाहिँ राष्ट्रिय जागरण अभियान को चाहिँ कार्यविधि आजको बैठकले पारित गरेको छ।
0: सरकारले अन्तर प्रदेश छोटो माध्यम र लामो दूरीमा विद्युतीय सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले भाडा दर सार्वजनिक गर्दै तराई र पहाड़ी बाटोमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीको प्रति किलोमिटर भाडा दरमा परिमार्जन गरिएको हो। सरकारले गत असोज 8 गतेदेखि 11 गतेसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित 6 जिल्लाका विभिन्न स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। यसअघि सरकारले भदौ 10 बाढ़ीबाट प्रभावित जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोर्खा, मनाङ, माग्दी, बागलुङ पर्वत र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न गाउँपालिकालाई विपद संकटग्रस्त घोषणा गर्ने घोषणा गरेको हो। काठमाडौँ जिल्ला अदालत दशैं बिदाको अवधिमा पनि खुल्ला रहने भएको छ। अदालतले आज सूचना जारी गर्दै असोज 25 गते कार्तिक 8 गतेसम्म अदालत बन्द रहने भए पनि केही दिन बाहेक अन्य दिन सेवा प्रवाह गर्ने जनाएको छ। अदालतका अनुसार घटस्थापना शनिबार, फूलपाती र विजयादशमीको टीकाको दिन बाहेक अन्य दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म अदालत खुल्ला रहने सूचना अधिकारी शिव खतिवडाले सीआईएनलाई जानकारी दिनुभयो। पृथ्वी राजमार्गको धादिङस्थित गलौदीमा सड़क भाषिता सवारी आवजात प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सड़क भाषिता दुईतर्फी नै सड़क अवरूद्ध भएको हो। सड़कको बीच भागमा चिरा परेर भाषिएपछि सवारी साधन रोकिएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनले बताउनुभयो। साझा खबरमा अब खेल खबर। सरकारले जापानको आइची नागोयामा भएको विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगद सम्मान गर्ने भएको छ। खेलकुदमा महिला कबड्डी र कराते खेलका खेलाड़ीले कास्य जितेका थिए। त्यस्तै प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारले निर्णय गरेको हो। एक कार्यक्रम बीच खेलाड़ी र व्यवस्थापनलाई सम्मान गर्ने तयारी सरकारको रहेको छ।
5: सन्तोषी रावल रसुवा भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रका स्थानीय विस्तारै व्यापार व्यवसायमा फर्कदै
6: 50,000 भाँडाकुँडा ल्याएर सामान तयारी गरेर घरलाई आशीर्वाद गरेका छु। गर्दै जान्छु, किन्दै जान्छु, गर्दै जान्छु, किन्दै जान्छु, चल्छ। विपदमा परे म अब गरी खान सक्छु।
5: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली यो सिजनको रुगाखोकीलाई सामान्य रुगाखोकीको रूपमा लिन नहुने चिकित्सकको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजार या बनी बनाऊ खाना छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
5: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
12: देवीघाटकी रामप्यारी भण्डारीले पुरानै घरमा चिया पसल फेरि शुरू गर्नुभएको छ। बिहान पसल खोल्ने र बेलुका बास बस्न चाहिँ अन्तै जाने गरेको उहाँको भनाइ छ।
6: 50,000 भाँडाकुँडा ल्याएर सामान तयारी गरेर गर्नलाई आशीर्वाद गरेका छु। गर्दै जान्छु, किन्दै जान्छु, गर्दै जान्छु, किन्दै जान्छु, चल्छ। विपदमा परे म अब गरी खान सक्छु, छ्यामा त निकालेर गरी खान सक्छु भनेर मैले त त्यही आँटे। अर्काको आशमा नपरि क्या, सरकारले देला अर्का सहयोग आउला, अर्काको त्यत्तिकै मिहिनेत परिहाल्यो होइन र? पैसा कमाउन धेरै मिहिनेत छ नि त, त्यहाँ मात्रै बेची पनि निर्वाह जति भने नि चल्छ भनेर कोठामा बस्दा त दिनै नजाने। यहाँ भयो, उसित बोल्यो, उसित बोल्यो, मलाई त बोलिरहनु पर्ने धेरै। गएको मान्छेलाई नसम्झिकन बस्ने, गर्ने खाने जिन्दगी यस्तै रहेछ भनेर शक्ति निकालेर पावर निकालेर गर्न ला। म त
12: बारीले बगेको पसल फेरि थाल्दाको अनुभव सुनाउँदै हुनुहुन्थ्यो नुवाकोट देवीघाटकी रामप्यारी भण्डारी। तपाई उत्तर गया गाउँपालिका रसुवाको हुनुहुन्छ अनि तपाईले लाभग्राहीका लागि फारम त भरिसक्नुभयो होला, तर एउटा महत्वपूर्ण फारम चाहिँ भर्नुभयो कि छैन?
13: गाउँपालिकाले लिएको तथ्याङ्क भनेको चाहिँ यो प्रारम्भिक तथ्याङ्क मात्रै हो। यसले चाहिँ लाभग्राही हामीले कतिजना लाभग्राहीहरू हुनुहुन्छ भनेर हामी टुङ्ग्याउँछौँ, को चाहिँ घर भाडा बस्न चाहनुहुन्छ र को चाहिँ अस्थायी आवासमा बस्न चाहनुहुन्छ भन्ने कुरा मात्रै हो हामीले लिन खोजेको। र मोटामोटी चाहिँ कति परिवार संख्याहरूलाई प्रभावित गरेका छ भन्ने र मोटामोटी घर जग्गाको क्षति कति भएको छ भनेर मोटामोटी मात्रै छ हामीले डाटा लिने यसबाट, तर डिटेल डाटा चाहिँ राष्ट्रिय योजना आयोगले लिएको तथ्याङ्कमा छ त्यो। त्यसले गर्दाखेरि राष्ट्रिय योजना आयोगको तथ्याङ्क चाहिँ कसैले भर्न छुटाउनु भएको छ भने त्यो सम्पर्क हामीलाई पनि गर्न सक्नुहुन्छ, वडामा सम्पर्क गर्नुहोस्। उहाँहरू अहिले डाटा लिएर फर्केर गइसक्नु भएको छ र उहाँहरूको सम्पर्क नम्बर हामीहरूसित छ र त्यो डाटाबाट हामी छुट्यौँ भने चाहिँ हामीले यो विपद पछाडि गर्नुपर्ने व्यवस्थापनका महत्वपूर्ण कामहरू छन्, ती चाहिँ मानव जीवनमा पारेका बहुपक्षहरू छन्, ती बहुपक्षलाई समेटेर गर्नुपर्ने कामहरूमा पोस्ट डिजास्टर निड एसेसमेन्ट गर्ने जुन चिज छ त्यो चिजमा छुट्यौँ भनेदेखि हामी चाहिँ छुट्छौँ त्यसमा। त्यो चाहिँ नछुट्ने गरी तपाईँहरू जोडिनु हुन म अनुरोध गर्न चाहन्छु।
12: राष्ट्रिय योजना आयोगको फारम भर्न छुटाउनु भएको भए जतिसक्दो छिटो वडा र पालिकाका जनप्रतिनिधिलाई जानकारी गराउनुहोस् है। रसुवा उत्तर गया गाउँपालिकाका अध्यक्ष रामप्रसाद अर्याल। पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिएर सवारी आउजाउ बन्द भएको छ। यात्रा गर्दा नेपाल प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 फोन गरेर मात्रै यात्रा गर्नुहोला। यस नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिनीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यो सिजनको रुगाखोकीलाई सामान्य रुगाखोकी भन्दै घरमा नबस्न चिकित्सकको सुझाव।
14: हामीले सिधै इमर्जेन्सीबाट आइसीयूमा लानुपर्ने हुन्छ, किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनु भयो धेरै दिन। त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन।
5: डाक्टरको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
16: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
15: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
16: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
15: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
16: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
15: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
17: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
18: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यो सिजनको रूगाखोकीलाई सामान्य रूगाखोकी भन्दै घरमा बस्ने, अस्पताल नजाने धेरै हुन्छन्। तर सामान्य रूगाखोकी भनेर बस्दा जटिल स्वास्थ्य समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन्। संक्रामक रोग विशेषज्ञ डाक्टर रोशन कुमार झासँग हामीले रूगाखोकीमा कस्तो अवस्थामा चिकित्सकसँग जचाउनु पर्दछ भनेर कुराकानी गरेका छौं।
14: हामीले सिधै इमर्जेन्सीबाट आइसियूमा लानुपर्ने हुन्छ। किन? उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनु भयो धेरै दिन। त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन। यसमा हामीले के बुझ्नुपर्छ भने मौसम परिवर्तन हुँदाखेरि हाम्रो शरीरको इम्युन सिस्टम, अब यो इम्युन सिस्टम भनेको आफैमा एउटा चाहिँ एकदम कम्प्लिकेटेड चीज हो, र हामीले के देखेका छौँ कि शरीरको इम्युन सिस्टम मौसम परिवर्तन हुँदाखेरि अलिक कमजोर हुने रहेछ। त्यही भएर भाइरस ब्याक्टेरियाहरू अलिक चाँडै संक्रमण गर्ने र संक्रमण भयो भने पनि त्यसको चाहिँ सिभियर फर्म भइदिने, अघि पछि अलिक कम भएको चिजहरू त्यो बेला चाहिँ अलिक बढी हुने। सो तपाईँले भने जस्तै त्यो बेलामा चाहिँ हामीले चिकित्सकको सल्लाहमा बस्नुपर्छ। तर यो कुरा भन्दै गर्दाखेरि हामी चाहिँ आत्तिनु हुँदैन। एउटा माइन्ड सेट के गर्नुपर्छ भने यो सबै सब्जेक्टिभ फिलिङ हो कि त्यो व्यक्तिलाई कस्तो भइरहेछ। हामीले देखेका छौँ कतिपय व्यक्तिलाई अक्सिजन लेभल कम भइसकेको हुन्छ, तर उहाँ के भन्छ, म ठिक छु डक्टर, मलाई अहिले गाह्रो छैन, मलाई दुईटा अस्ति दिनुहोस्, म घर जान्छु भन्छ। किनभने उहाँसँग आर्थिक अवस्था कमजोर भएर होला या घर परिवारमा कोही कुर्दिने मान्छे नहोला भनेर त्यस्तो भन्छन्। र त्यस्तो बेलामा हामीले उहाँलाई चाहिँ विभिन्न वेबाट काउन्सिलिङ गरेर भर्ना गरे हुन्छ। कतिपय व्यक्तिहरू के हुन्छ भने खासै साधारण रुगाखोकी हुन्छ, भर्ना गर्नुपर्ने केही आवश्यकता हुँदैन, तर पेनिक भइसक्या हुन्छ उसले घर परिवार या कतै बाहिर कसैले तर्साइदिया हुन्छ, ए तिमीलाई निमोनिया भयो अब बाँच्दैन, निमोनिया भएपछि ऊ पेनिक भएर आउँछ। हामीले होइन हजुर यो अस्ति खानुहोस् ठिक हुन्छ भने, नै डक्टर मलाई त एकदमै गाह्रो भयो, मलाई त भर्ना गरिदिनुहोस्। सो हामीले दुइटै पाटोलाई हेर्नुपर्छ, जुन बिरामी हुन्छन् उसलाई हामीले पेनिक पनि बनाउनु हुँदैन, अर्को जुन वास्तविकमा जसलाई चाहिँ अस्पतालमा भर्ना गरेर सेवा दिनुपर्ने हुन्छ त्यस्ता बिरामीलाई घरमा पनि राख्नु हुँदैन। यसलाई चाहिँ हामी चिकित्सकले यसैलाई भन्छौँ कि इभ्यालुएसन गर्ने, हामी चाहिँ केही रगतका परीक्षण गर्छौँ, एक्सरे गरेर हेर्छौँ, हामी हाम्रो आफ्नो स्किलले चाहिँ छाती सुन्छौँ, उहाँको अवस्थाहरू हेर्छौँ, प्रेसर सुगर टेम्परेचर यिनीहरू हेर्छौँ, उहाँलाई कुनै दीर्घ रोगहरू छ कि छैन पहिला ती अवस्थाको बारेमा जानकारी लिन्छौँ, उहाँले खाइरहेको अस्थिहरू के छ त त्यसको बारेमा जानकारी लिन्छौँ, अनि त्यो अनुसार बल्ल हामीले एउटा चाहिँ निचोडमा पुग्छौँ, ओके उहाँलाई अब सम्भावित खतराहरू के हुन सक्छ त, कि हामीले औषधि दिएर घरमा पठाउन मिल्छ या हामीले भर्ना गर्ने र सो यो चाहिँ केही रगत परीक्षण, छातीको एक्सरे र हामी चाहिँ फिजिकली उहाँलाई इभ्यालुएट गरेर मात्रै हामीले भन्न सक्छौँ। अब यसमा हामीले के बुझ्नुपर्छ भने बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भएको हुन्छ, ब्याक्टेरिया भाइरससँग, सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुघाखोकी लागिरहन्छ, पखाला लागिरहन्छ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुघाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्, किन किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ, उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुघाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुघाखोकी लाग्छ, तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुघाखोकी पखाला ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ, तर समय लाग्छ, त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छौँ भने साधारण रुघाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले त्यो बच्चाले हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ, डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो धेरै आयो अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ कि, हेर्नु सोच त्यहाँ जान्छ, किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो, जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ तीन दिनदेखि पाँच दिनसम्म त ज्वरो रहन सक्छ।
5: राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। सरकारले चाडपर्वको समयमा अत्यावश्यक सेवा सुचारू गर्न निर्देशन दिएको छ। हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटिकोशी त्रिशुली विपद अध्ययनका लागि गठित संसदीय विशेष समितिले विपद प्रभावितको उद्धार राहत र पुनस्थापनाका लागि अल्पकालीन कार्ययोजना सार्वजनिक गरेको छ। नेकपा एमाले स्थायी कमिटी बैठकमा चारवटा एजेण्डामा छलफल भएको छ। नेकपाले कार्तिकको 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान गर्ने भएको छ। सरकारले गत असोज 8 देखि 11 गतेसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित 6 जिल्लाका विभिन्न स्थानीय तहलाई विपद संकट क्षेत्र घोषणा गरेको छ। काठमाण्ड जिल्ला अदालत दशैं विधामा पनि सञ्चालन हुने भएको छ। पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिँदा सवारी आउजाउ प्रभावित भएको छ।